0: जुन कुरा उठाए त्यसलाई सम्बोधन गर्नको लागि प्रेस नोट सरकारले जारी गरेको हो। त्यो प्रेस नोट भनेर चाहिँ त्यो डिप्लोमेटिक नोट होइन, त्यो त सम्बन्धित देशलाई नै दिनुपर्छ, पठाउनुपर्छ। यस कारणले त्यो पठायो कि पठाएन भन्ने कुरा नेपाली जनताको माझमा सरकारले सार्वजनिक गर्नु।
1: त्यो हामीले जुन भूभागलाई नक्सामा सार्वजनिक गरेका छौं अथवा समावेश गरेका छौं नि, त्यो भूभागमा बसोबास गर्ने जनताहरूको नागरिकहरूको अहिलेको दिनचर्या कस्तो छ? तपाईँ त त्यहाँ नजिकै कतिपय देख्नु पनि भएको होला, कतिपय सुन्नु भएको होला, के छ अहिलेको स्थिति त्यहाँ यो लिपू लेख क्षेत्रमा?
0: अब त्यहाँ तपाईँको अहिले लिपू खोला भन्दा पर, खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङ्दी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भए हुनाले अब जेनेरेसन नै भनौँ त, त्यो अब 60-65 वर्षभन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिढीले त्यो थाहा पनि पाएको छैन। उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्,
1: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा,
0: उनीहरूको लोकल भाषा, त्यहाँ जनजाति बस्छन्, त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्,
1: नेपाली
0: नेपाली बोल्दैनन्।
1: अनि नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
0: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङरू, तिङ्कर, राप्ला, दुम्लिङ मा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्। तर जुन उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी, नाभी, गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहका भाषा, रङ भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
1: अनि त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि कस्तो हो
0: क्षेत्र त त्यही हो नि त? अब
1: कुन गाउँ अथवा त्यहाँको कति जनसंख्या पर्छ हाम्रो नक्साभित्र?
0: कुटी, नाभी, गुन्जी 3 गाउँ छ।
1: गुन्जी हो कि गुन्जी?
0: गुन्जी, गुन्जी,
1: गुन्जी।
0: अब ठ्याक्कै एकिन जनसंख्या मलाई थाहा भएन, मलाई लाग्छ 2-3 होला।
1: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
0: थाहा पाउँछन् कि नपाउनु,
1: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी?
0: सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, त्यस कारणले उनीहरूको उतैतिर सहानुभूति हुनु स्वाभाविक छ।
1: अब यदि यो विषय समाधान विगतका कैयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए, अब चाहिँ अलि केही कसरी अगाडि बढ्ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा, राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
0: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन, जतिसुकै गरीब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्रुतिङ्कर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने, मिडियाहरूले उठाउने, नेताहरूले उठाउने, एउटा खालि एउटा बहसको विषय बनाउने, तर सेवा सुविधा हामीलाई केही नदिने, हामीसँग अहिले न बाटो छ, न बजेट विनियोजन छ, न सुविधा छ, यसकारणले हामी झनमारमा पर्छौं भन्ने किसिमको एकदम गुनासो छ। पहिले त हामीले त्यो मुद्दालाई प्रखर रूपमा उठाउनु र पार लाउनुभन्दा पहिले ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ।
1: अब अहिलेसम्म किन भएन त? किनभने हामीले भएन भएन भन्छौं, कसले गर्न दिएन?
0: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे हो, त्यो तर लागू भएन, लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि। अब यो सदनमा पनि म कुरा राख्छु, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम, विशेष योजना लागू गर्नुपर्छ, ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको, प्रशासनिक नियन्त्रण गरेको भूभाग को बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नु पर्छ।
1: अहिले पनि त्यहाँको ब्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ, अहिले कस्तो छ?
0: अब अहिले यसो छ, उनीहरूको सड़क पुगिसकेका छ, 3-4 घण्टामै त्यहाँ पुग्छन्, यताबाट हिँड्दाखेरि 3 लाग्छ, समस्या त्यो पनि छ नि त, मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि 3
0: लाग्छ, उताबाट चार घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन, बाटो छ, अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिया छ, पछिल्लो अवस्थामा पोहोर साल बनिया छ अप्ठ्यारो ठाउँमा, अब सड़क पनि अगाडि बढिरहेको छ, तर पनि अब उता चार घण्टामा पुगिने ठाउँमा यहाँ तीन दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो।
1: सड़क बन्दै गरेको हो कि सुरुवात नै केही
0: बनिया छ, तर अझै धेरै
1: नेपालतर्फबाट
0: बनिरहेको छ। बजेटको कटौतीको मार हामी खेपिरहेका छौं। 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ। त्यो 78 आजभन्दा 5 वर्ष अगाडि 22 करोड, आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो। अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेको छ सड़क विभागले, 3 करोडको प्रस्ताव छ भन्ने कुरा मैले अस्ति बुझेको थिएँ। अब यसमा त हामी एकदम घोर विरोध पनि गर्छौं, यसपालि यसको लागि हामी माथिल्लो तहमा पनि कुरा राख्छौं। मूल कुरा चाहिँ त्यो सड़क निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर हामीले हाम्रो भूभागमा जनताहरूलाई सड़कमा जोड्नु जरूरी छ, त्यसपछि मात्रै हामीले अरू कुरा उठान गर्दाखेरि त्यहाँको जनताको समर्थन पाइन्छ।
1: अनि सांसद र प्रधानमन्त्री अथवा अरू संरचनाको त्यहाँको अधिकारी बीचको तालमेल पहिलेको भन्दा अलि राम्रो त्यो ताल मिलिराख्या हो कि कस्तो पाइराख्नु भएको छ तपाईँले?
0: अब यसमा त रिजल्टै हेर्नुपर्छ। अब सकारात्मक कुरा के हो भने सम्मान्य प्रधानमन्त्रीज्यूले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई एउटा चरणमा र समानुपातिक सांसदहरूलाई अर्को चरणमा भेटेरै समय पर्याप्त दिएर पर्याप्त सुन्नुभयो। उहाँले आफूले चाहिँ धेरै चाहिँ कुरा राख्नु भएन, तर चाहिँ सुन्ने कुरामा कुनै समय रोकटोक थिएन, सबै क्षेत्रका समस्याहरू पर्याप्त सुनेर नोट गर्नुभएको छ,
1: त्यो ग्रुप पनि बनाइदिनु भएको छ,
0: ग्रुप पनि बनाएको छ। अब त्यो रिजल्टमा देखिएपछि त राम्रै हो, नत्र हाम्रो यस्तो रोगै छन्।
1: जो यो अभ्यास चाहिँ नयाँ लाग्यो कि विगतका सरकारहरूले पनि त्यस्तो खालको सम्भावना
0: यो राम्रो छ, यसमा राम्रो कामलाई राम्रो भन्नु पर्यो। यो चाहिँ एकदम राम्रो शुरूआत हो, कमसेकम चाहिँ देशको कार्यकारी प्रमुखले देशभरिका जनप्रतिनिधिहरूबाट त्यहाँको खास के हो त समस्या भन्ने कुरा आफैले बुझ्ने र सिरियसली सुन्ने कुरा चाहिँ सकारात्मक छ।
1: अनि पहिले पहिले हामी के सुन्थ्यौं भने सांसद र सरकारी निकायका व्यक्तिहरू जो नेतृत्वमा पुगेका थिए बेला बेलामा कहिले धडा पर्ने, कहिले जस अनुकूल वातावरण बन्यो भने चाहिँ खासै समस्या नहुने, तर जहिले त्यो टकरावको स्थिति हुन्छ भनेर अरू सांसदले सुनाउनुहुन्थ्यो। अब अहिले नयाँ सरकार नयाँ परिवेश आइसकेपछि अब अलि केही परिवर्तन पाइराख्नु भएको छ कि कस्तो छ?
0: यो त भन्न सकिँदैन, अहिले त हामी सबै के छ भने प्रारम्भिक चरणमा छ। अब यो जेठ 15 रातो किताब हातमा परेपछि थाहा हुने कुरा हो नि त, के हुन्छ भन्ने कुरा त पहिले पनि त पहिले त भेटघाट गर्दाखेरि त सबैले हुन्छ ठिक छ भन्छन् नि, तर रिजल्ट त्यसको परिणाम के हुन्छ? अहिले अब जब केन्द्रीय बजेट आउँछ त्यसपछि ती ठाउँका समस्याहरू सम्बोधन भयो कि भएनन्? अब सम्बोधन नभएपछि त खालि भेटघाट गरेको कुराले त के अर्थ भएन?
1: सीमा दरबार त थाहिसक्नु भयो तपाईँ,
0: हामी त सबै
1: फाइल बोकेर सबै
0: सबै मन्त्रालयमा सबै विभागमा सबै ठाउँमा धाएर मैले चाहिँ आफ्नो जिल्लाको विकासको लागि कुनै कसर बाँकी राखेको छैन। अस्ति पनि कुनै एउटा उसले राखिरहेको थियो देशभरि बढी योजना माग्ने 15 सांसद हिजो मेरो पनि नाम थियो त्यहाँ मन्त्रालयमा, मैले सबै ठाउँमा आफ्नो जिल्लाको लागि भएका कार्यक्रमहरू पेश गरिसकेको छ।
1: संसदको यात्रा चाहिँ कस्तो भइरहेको छ?
0: संसद धेरै चलेन, अस्ति केही दिन मात्रै चल्यो, अब त्यो प्रारम्भिक चरणमा भावनाले
1: चिनापर्ची जस्तो मात्रै भयो,
0: चिनापर्ची पनि अझै पूरा हुनु पाएको छैन। धेरै अब नयाँ नयाँ साथीहरू हुनुहुन्छ, पुराना साथीहरू त हामी धेरै कम छ।
1: कतिजना जति पाउनुभयो तपाईँले आफ्नो पुराना साथीहरू?
0: पुराना चिनजान गर्दा त्यही 60-70 जना भनेपछि नयाँ ठूलो संख्या नयाँ छ।
1: नयाँको कस्तो पाउनुभयो तपाईँले उठबसदेखि चालचलन एउटा स्वभाव भनौँ न?
0: अब मलाई उहाँहरू नयाँ हुनुहुन्छ, एउटा नयाँ जोस सागर हामीलाई पनि थियो पहिले पहिले सुरुमा राजनीतिमा लाग्दाखेरि यो सबै चिज भइहाल्छ कि भन्ने, कसैलाई एउटा कुरा राख्दाखेरि यो हुन्छ भन्ने आशा गर्ने। अब नयाँ हुनाले उनीहरूमा उत्साह चाहिँ छ, तर मलाई के लाग्छ भने अब यो बिस्तारै यो प्रक्रियामा जाँदा रिजल्ट हेर्दा हेर्दै गर्दाखेरि यो त्यति सजिलो रहेनछ भन्ने फिलिङ उहाँहरूलाई पनि हुँदै गइरहेछ। यो संसदीय राजनीति के हुन्छ भन्दाखेरि जनताको आकांक्षा बढ़ी भने आशा बढ़ी राख्ने, तर चाहिँ आफैले अब तपाईँले नै भन्नुभयो नि अगाडि, अब त विकास निर्माण गरेर कानून बनाउने भन्नुभयो नि त, तर अब यो कस्तो छ भन्दाखेरि नभएको कुराको चाहिँ मार कल्ला हान्ने भने सबैले सांसदलाई खोज्ने अब्जस दिनलाई हर चिजको, तर अब सुविधा र उसले अधिकारको कुरा हिसाबले हेर्दाखेरि नेपालको सांसदहरू सबभन्दा कममा पर्छन् हामीले छिमेकी देशहरू हेर्दा पनि। त्यसकारणले यसलाई सिस्टममा लगेर आफैले बाँड्ने होइन सांसदले, योजना बाँड्ने कुरा हामीले सांसदले
1: सहजीकरण चाहिँ गर्न पाउनु पर्यो,
0: क्षेत्रको चाहिँ मार्ग यो है भनेर त्यसलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याउने र त्यो ठाउँले त्यसलाई चाहिँ स्वीकार गर्ने कुरा त हुनु पर्यो।
1: अब संसदमा पार्टीगत रूपमा अघि तपाईँले भने जस्तै 40-50 तपाईँले चिने जानेका तपाईँका सहकर्मी जस्ता साथी जस्ता सांसदहरू हुनुहुन्छ, बाँकी नयाँ आउनुभयो, अब पार्टीगत रूपमा फरक फरक आफ्नो आफ्नो किता त्यो प्रष्ट हुने होला कि संसदमा, अथवा अलि पुराना भनिएका र नयाँ भनिएका बीचको त्यो साँठगाँठ अलि बढी हुनला कि, कस्तो देखिराख्नु भएको छ, अथवा म त नयाँसँग पनि भिज्न तयार छु भन्ने तपाईँको व्यक्तिगत विचार हो कि?
0: ठिकै छ, अब अहिले नयाँ साथीहरू जो आउनु भएको छ उहाँहरू त्यसको खासै कुनै ठूलो राजनीतिक ब्याकग्राउण्ड पनि नभएका, धेरै ठूलो भनौँ त केही टसलबाट पनि भर्खर भर्खर विभिन्न सेक्टरबाट आएका छन् उनीहरू, कुनै एक सेक्टरबाट पनि आएका छैनन्। त्यस कारणले उनीहरूमा त्यस किसिमको धेरै राजनीतिक रूपमा आग्रह पूर्वाग्रह छ जस्तो मलाई लाग्दैन, त्यो एउटा सकारात्मक पोइन्ट छ, उनीहरू सकारात्मकै छन् हरेक इस्युमा, उहाँहरूसँग काम गर्दाखेरि छलफल गर्दाखेरि अप्ठ्यारो हुन्छ जस्तो मलाई लाग्दैन।
1: संसद र संसदीय समितिमा अबको परिदृश्य कस्तो देखिएला? हामीले विगतमा देख्यौं कि बजेट ल्याउने बेलामा त कुर्सी हानाहान माथि चढ्ने झार्ने अनि आन्दोलन गर्ने नाराबाजी यस्ता गयौं हामीले देख्यौं, जो धेरै व्यक्तिहरूले सायद देख्न चाहन्थेनन् संसद जस्तो गरिमा भए ठाउँमा, अब चाहिँ कस्तो रहला?
0: त्यो यसो हुन्छ हेर्नुहोस्, अहिले बजेट बन्ने कुरामा सांसदहरूलाई धेरै किसिमको चाहिँ प्रेसर हुन्छ, उहाँहरूले सम्बन्धित निकायमा मेहनत गरेका हुन्छन्, अब बजेट आउँदाखेरि त्यो सम्बोधन भयो कि एउटै पनि देखिएन भने स्वाभाविक आक्रोश आइहाल्छ सबैलाई, त्यो प्रकट हुने कुरा चाहिँ कसैले कसरी गर्छन् कसैले कसरी गर्छन्, तर चाहिँ जनप्रतिनिधिको भनेको कुरा 0% सम्बोधन भयो भने त त्यसको विरोध त कसैले पनि गरिहाल्छन्।
1: संसदमा विगतमा जस्तो दृश्य देखिन्थ्यो नि त्यो चाहिँ अबको संसदका नियमित गतिविधिहरूमा फेरि दोहोरिन्ता होला भन्ने तपाईँ त्यस्तो सोच्नुहुन्छ कि अहिले चाहिँ अलि व्यवस्थित ढंगबाट अगाडि बढ्न
0: सक्छ? विगतमा पनि संसदीय परिपाटी भनेको त्यस्तै हो, हाम्रो देशको संसदमा त अब एकाध घटनाहरू भएको छन् त्यो अलिकति संसदीय परम्परा विपरीत, तर धेरै भए पनि छैन, त्यो विश्वका अरू देशहरूका ठूल्ठूला डेमोक्रेटिक देशहरूका घटनाहरू हेर्दाखेरि संसदमा अलिकति आरोप प्रत्यारोप हुने कुरा विरोध समर्थन हुने कुरा त्यो चाहिँ स्वाभाविक हो, त्यो नभएर संसदको एउटा ऊ पनि रहँदैन। अब हामी विपक्षमा छौं, हामीले अब सरकारले गरेका सबै कामको चाहिँ अन्ध समर्थन गर्नुपर्छ भन्ने छैन, गलत कामको त खबरदारी गर्नलाई विपक्षी जनताले पठाएछ नि त,
1: अथवा राम्रो कामको समर्थन पनि हुन्छ,
0: कामको समर्थन पनि गरिन्छ, गलत कामको विरोध पनि गरिन्छ, भनेपछि त्यो विरोधलाई चाहिँ अब त्यो ढंगले त बुझ्नु हुँदैन, त्यो दलहरूको एउटा स्वाभाविक धर्म पनि हो।
1: पहिलेको जस्तो 2-3 दल सरकारमा जानुपर्ने त्यो पुर्याउनको लागि, अनि त्यस कारणले त्यो जुन खालको एउटा झिनाझम्टी जस्तो देखिन्थ्यो नि, अब त्यस्तो चाहिँ नदेखिने भयो।
0: मेरो चाहिँ अनुभव, मैले पनि यो संसदीय राजनीतिमा यो तेस्रो कार्यकाल हो, झन्डै 5 चाहिँ निर्वाचन लडेको, र यो पछिल्लो अस्ति हेर्दाखेरि हाम्रो सामाजिक बनोट अनुसारको जनप्रतिनिधित्व हुन्छ, दलहरूमा पनि त्यसै प्रतिनिधित्व हुन्छ, अपोजिसन कमजोर भयो भने ठूलो दलका भित्रै अपोजिसन जन्मन्छ, 2074 पनि यस्तो योभन्दा बढी जनमत तत्कालीन नेकपाले पाएको थियो, मतका आधारले त झन्डै 52% पपुलर मत पाएको, अहिले राष्ट्रपतिले पाएको 47% भनेपछि त्यत्रो पपुलर मत पाएको थियो 2074, तर पछि बिस्तारै पार्टीभित्रै विपक्षी जस्तो स्थिति आयो, अनि तपाईँले पनि भन्नुभयो सदनमा पनि केही प्रकटहरू भए, अब त्यसलाई कसरी म्यानेज गर्न सक्छ राष्ट्रपा पार्टीले, त्यो गर्न सकेन भनेपछि विपक्षले आफ्नो गर्ने काम त त्यो एउटा दायराभित्र हुन्छ नै, त्यो त स्वाभाविक हो, विपक्षले चुपचाप लागेर सबैमा समर्थन जनाओस् भन्ने कसैले कल्पना गर्छ भने लोकतान्त्रिक परिपाटीभित्रको त्यो कुरा पर्दैन, विपक्षले खबरदारी नै गर्ने हो त्यहाँ गलत कुरा, अब सही कुराको विरोध नगर्ने कुरा ठिकै हो, तर चाहिँ कमी कमजोरी कहीँ भएछन् भने जनताको आवाज विपक्षले बोल्ने हो, अब सत्ता पक्षलाई कसरी उनीहरूले अगाडि बढाउँछन् त्यो त्यत्रो ठूलो संख्यालाई कसरी अब एउटा सिस्टममा उनीहरूले आफ्नो पार्टीको नीति कार्यक्रमभित्र चाहिँ आबद्ध गराएर एकताबद्ध बनाएर लाग्छन् भन्ने कुराले नै आगामी संसदको स्वरूप निर्धारण।
1: अब प्रमुख प्रतिपक्षी दलमा पनि एक प्रकारको परिवर्तन जस्तो देखिन गयो होइन, पूर्व सभापतिबाट एक खेमा र विशेष महाधिवेशनबाट अर्को खेमा गरेर काँग्रेस अगाडि बढ्यो, र पहिलेको नेतृत्व र एमालेको नेतृत्वको बीचमा त्यो सम्बन्ध आत्मीय नै थियो भन्ने पछिल्लो अवस्थासम्म अध्यक्ष ओलीले भन्ने आउनुभएको थियो होइन. संसदमा कस्तो छ अहिले प्रतिपक्षीहरूको अथवा मित्र पुराना मित्रहरूसँगको सहकार्य, त्यो संवाद अलि बाक्लिँदै गइराखेको छ कि कस्तो देखिराखेको छ तपाईँले?
0: अब अहिले विस्तार विस्तारै छलफल. सुरुमा त के हो भने अब फागुन 21 रिजल्ट सबै पार्टीहरूलाई अप्रत्याशित आएपछि सबै केही समय चाहिँ के भन्छ नि त्यो
1: सन्नाटा
0: जस्तो भयो सबैलाई, यो किन नसकेको कुरा भएको हो. तर अब विस्तार विस्तारै प्रतिपक्षी दलहरू हाम्रो संख्या कम भए तापनि अब हामीले अलग अलग ढंगले हिजोको जस्तो एउटा पक्ष विपक्षको मनोविज्ञान बनाउँदाखेरि त प्रतिपक्ष अझ कमजोर हुन्छ, त्यसै त संख्यामा कमजोर स्थिति छ. त्यसमा पनि अलग अलग ढंगले आफ्नो आफ्नो किसिमले हिँड्यो भने झन् त्यो प्रतिपक्ष कमजोर हुन्छ. कमजोर प्रतिपक्ष भएपछि फागुन 21 रिजल्ट सबै पार्टीहरूलाई अप्रत्याशित आएपछि सबै केही समय चाहिँ के भन्छ नि त्यो
1: सन्नाटा
0: जस्तो भयो सबैलाई, यो किन नसकेको कुरा भएको हो. तर अब विस्तार विस्तारै

0: विभिन्न सिस्टममा समस्या उत्पन्न हुन्छ. यस कारणले प्रतिपक्षी दलहरूले आफ्ना छुट्टै राजनीतिक विचारधारा भए तापनि न्यूनतम कुराहरूमा मिलेर जानुपर्छ भन्ने मान्यता विकसित हुँदै छलफल चलिरहेको छ. मलाई लाग्छ अबको संसदमा 28 गतेबाट हुने संसदमा प्रतिपक्षी दलहरूको न्यूनतम एकता देखिनेछ.
1: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद.
0: धन्यवाद.
1: यो सँगै संवाद श्रृंखला हेलो सांसदको आजको समय सकिएको छ. आजको अंकबाट विदा माग्ने बेला भएको छ. आज हामीले दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग कुराकानी गर्यौं. विशेषतः संसद र सांसदले जनताको लागि के गर्न सक्छ, के कस्तो योजना सांसदहरूले बनाएका छन्, सांसद सरकार र पार्टीको विषयमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं. अर्को संवाद श्रृंखला हेलो सांसद अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ. तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
3: अहिले बिहानको ठिक 6 बज्यो.

0: आवाज बिहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: भक्तपुरको मध्यपुर ठिमीबाट ल्याइएको रायोको सागमा अत्यधिक विषादी भेटिएपछि त्यसलाई नष्ट गर्न निर्देशन दिइएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले मंगलबार गरेको परीक्षणमा 3 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा खतरनाक स्तरमा पुगेको पाइएको हो। प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमुल सिन्हाका अनुसार उक्त सागमा अर्गानोफोस्फेट समूहको विषादी 55.72% पाइएको छ। सरकारले तय गरेको मापदण्ड अनुसार 45% भन्दा बढ़ी विषादी भएको तरकारी वा फलफूल खानका लागि अयोग्य मानिन्छ। त्यसैले उक्त रायोको साग तत्काल नष्ट गर्न निर्देशन दिइएको उहाँले सीआईएनसँग बताउनुभयो।
2: हाम्रो अब आरईपीआर टेस्ट हुन्छ के रे कालीमाटीमा, त्यसमा चाहिँ अब हामीले बजारमा आएको रायोको सागको स्याम्पल लियौं र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो, त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
1: यस घटनाले बजारमा पाइने तरकारीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। उपभोक्तालाई तरकारी राम्रोसँग पखालेर मात्रै प्रयोग गर्न र सम्भव भएसम्म सुरक्षित स्रोतबाट किनमेल गर्न विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका विषादी विज्ञ मनोज पोखरेलले किसानहरूलाई रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न समेत अनुरोध गर्नुभयो।
3: जैविक विषादीहरू चाहिँ रासायनिक विषादीको तुलनामा धेरै हिसाबले मानव स्वास्थ्य वातावरणको लागि सुरक्षित छन्। त्यस्ता विषादीहरू चाहिँ को प्रमोशन गर्ने, त्यस्तो विषादीहरू प्रयोग गर्न लगाउने, र अर्को कुरा रासायनिक विषादी प्रयोग गरिसकेपछि पर्खनु पर्ने समय अवधि छ, प्रत्येक विषादीलाई चाहिँ तोकिएको छ, त्यो तोकिएको समयको पालना गर्न लगाउने, र विषादीलाई विष हो भन्ने व्यवहार चाहिँ किसानहरूले पनि चिन्नु पर्यो। उहाँहरू आफू पनि सुरक्षित भएर प्रयोग गर्ने र उत्पादनलाई सुरक्षित बनाउनको लागि पर्खनु पर्ने समय अवधि पर्खेर र सिफारिस मात्रामा मात्र विषादीको प्रयोग गर्ने, विषादी छनौट गर्दाखेरि प्राविधिकहरूको चाहिँ सल्लाहहरू लिने, त्यो चाहिँ अत्यन्त जरूरी हुन्छ।
4: सरकारले मध्य त्रिशुली नदी बेसिनमा पाइने लोप उन्मुख रैथानी माछा संरक्षणका लागि अन्तर्राष्ट्रिय अनुदान सहायता स्वीकार गरेको छ। वैशाख 22 गते बसेको मन्त्रीपरिषद बैठकले असला, कत्ले र शहर जातका माछा संरक्षणका लागि प्रस्तावित कार्यक्रम स्वीकृत गरेको हो। यी माछा प्रजाति चिसो पानीमा पाइने रैथानी प्रजाति हुन् जसको संख्या पछिल्लो समय घट्दो अवस्थामा छ। अनुदान विश्व वातावरण सुविधा अन्तर्गतको विश्व जैविक विविधता संरक्षण कोषबाट प्राप्त हुने भएको छ। कुल 1.45 मिलियन अमेरिकी डलर प्रस्तावित रकम मध्ये प्रस्तावित खर्च कटाएर करिब 1.27 मिलियन डलर नेपाल सरकारले खर्च गर्नेछ। उक्त रकम संघीय संग्रह

0: संचिति कोष मार्फत परिचालन हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गर्ने मध्य त्रिशुली नदी बेसिनमा चिसो पानीमा पाइने लोकमुख प्रजातिका माछाको संरक्षण र माछा मार्ने समुदायको दिगो जीविकोपार्जनका लागि परियोजना अन्तर्गत यो कार्यक्रम कार्यान्वयन हुनेछ। यस कार्यक्रमले रैथानी माछा प्रजातिको पुनर्संरचना, रैथानी माछा प्रजातिको संरक्षण र पुनर्स्थापनासँगै स्थानीय माछा मार्ने समुदायको आय आर्जन सुधार गर्न सहयोग पुग्ने लक्ष्य पनि मन्त्रालयले लिएको छ।
1: यस वर्ष गहुँको उत्पादन 2.5% बढ़ेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 6,85,000 हेक्टर क्षेत्रफलमा 21,07,000 मेट्रिक टन गहुँको उत्पादन भएको छ। गत आर्थिक वर्षमा भने 6,83,000 हेक्टर क्षेत्रफलमा 20,56,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष गहुँको उत्पादकत्व समेत बढ़ेको छ। गत वर्ष प्रति हेक्टर 3.01% गहुँको उत्पादकत्व रहेकोमा यस वर्ष बढ़ेर प्रति हेक्टर 3.07% पुगेको मन्त्रालयले जनाएको छ। गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा नभए उत्पादन घट्छ, वर्षा भए उत्पादन बढ़छ। उन्नत जातको गहुँको बिउको प्रयोगले पनि गहुँ उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ। यसैबीच बाजुराका किसानलाई भने हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको छ। वैशाखको पहिलो सातादेखि लगातार भारी वर्षासँगै कहिले असिना पानी परेकाले यहाँका किसानलाई हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको हो।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह की प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ। सरकारले पछिल्लो समयमा काठमाडौँ होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीको विवरण संकलन गर्ने गरेको छ भने त्यसपछि क्रमशः यो प्रक्रियालाई अन्य जिल्लामा पनि विस्तार गर्ने योजना अघि सारेको छ। होल्डिङ सेन्टर बाहिर रहेका व्यक्तिका लागि सरकारले चारै सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गर्ने पनि तयारी गरेको छ। लगत संकलन कार्यलाई व्यवस्थित बनाउन सरकारले आवेदन लाई 3 श्रेणीमा वर्गीकरण गरेको छ। राष्ट्रिय परिचय पत्र भएका नागरिक तथा भएका र कुनै पनि परिचय पत्र नभएका व्यक्तिलाई छुट्टा छुट्टै समूहमा राखेर समेत लगत संकलन गरिने बताइएको छ। यता सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा हिजो न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासको सुनाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना, वन ऐन संशोधन र अवसर।
2: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
0: मध्य पूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ़दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: कान्तिपुरको भित्री पृष्ठमा निम्न वर्गीय ग्राहकलाई मोबाइल ब्यालेन्स म्याथको शास्त्री शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ भने दैनिक शेयर कारोबार 5 अर्ब ननागेको साता शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा भत्काइएको स्थानमा पार्क बनाउने तयारी शीर्षकमा खबर प्रकाशित छ। काठमाडौँ सुकुम्बासी बस्ती हटाएर खाली गरिएको ठाउँमा पार्क बनाउन सरकारले तयारी गरेको छ। नदी किनारलाई खाली गरेर करिडोर सड़क विस्तार र बाँकी ठाउँमा पार्क बनाउने योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको हो। त्यस्तै आजको नागरिक दैनिक को पहिलो पृष्ठमा हिमाल आरोहणमा विदेशी मोह शीर्षकमा खबर प्रकाशित छ। यसपटक 7 समिट ट्रेक्सबाट 85 जनाले सगरमाथा आरोहण गर्दैछन्। सगरमाथा आरोहणका लागि 464 जनाले अनुमति लिएको 7 समिटबाट आरोहण गर्ने 85 जना रहेको 7 समिट ट्रेक्सका संचालक मिङमा शेर्पाले बताउनु भएको छ। उहाँका अनुसार सगरमाथा आरोहण गर्नलाई विदेशी विभिन्न देशबाट आएका नागरिकहरू रहेका छन्। यसबाहेक अन्य देशबाट पनि नागरिकहरू रहेको सगरमाथा आरोहणमा संख्या बढ़ेको 7 समिटले जनाएको छ। यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न 1072 आरोहीले अनुमति लिएको पनि बताइएको छ। पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् 2026 मार्च 1 देखि मे 8 सम्म 79 देशका 1072 आरोहीले अनुमति प्राप्त गरेका छन्।
1: गोर्खापत्र दैनिकमा उपकुलपतिका लागि एकीकृत कार्यविधि शीर्षकमा ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 व्यवस्था बमोजिम 8 विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनौट प्रक्रिया अगाडि बढ़ाएको खबरमा उल्लेख रहेको छ। यस्तै भित्री पृष्ठमा सेवा प्रवाहका लागि दुई स्थानीय तह छनौट शीर्षकमा सिन्धुलीबाट खबर पठाउनु भएको छ। सिन्धुलीमा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाहका लागि 2 स्थानीय तह छनौट भएको खबरमा उल्लेख रहेको छ। जिल्लाका 9 स्थानीय तह मध्ये 7 उक्त सेवा प्रवाहका लागि भूमि व्यवस्था तथा अभिलेख विभागमा आशय पत्र पेश गरेकोमा पहिलो चरणमा दुधौली नगरपालिका र मरेन गाउँपालिका छनौटमा परेका हुन्। यस्तै मन्त्रालय गाभेकोमा आपत्ति शीर्षकमा अर्को खबर छापिएको छ भनेदेखि डेंगू र स्क्रब टाइफसका संक्रमित बढ़े शीर्षकमा चितवनबाट खबर प्रकाशित छ। चितवनमा डेंगू र स्क्रब टाइफसका संक्रमितको बिरामीको संख्या 1000 नाघेको छ। स्वास्थ्य कार्यालय चितवनका भेक्ट कन्ट्रोलर राम केसीले चालू आर्थिक वर्षको साउनेता जिल्लामा 2 रोगबाट संक्रमित हुनेको संख्या 1027 पुगेको जानकारी दिनुभएको हो। जिल्लाभर हालसम्म डेंगू संक्रमितको संख्या 258 पुगेको छ, जसमध्ये चितवनका स्थानीय तहका 206 जना र अन्य जिल्लाबाट उपचारका लागि आएका 52 जना रहेका छन्। डेंगूका लागि हालसम्म 10123 जनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ। बिहे भोज खाएपछि बिरामी शीर्षकमा खबर छापिएको छ। यो पनि चितवनकै खबर हो। चितवनमा विवाह भोज खाँदा 30 जना बिरामी परेको खबरमा उल्लेख रहेको छ। यसै गरी मनोहरीमा दूध उत्पादन बढ़ेको खबर पनि रहेको छ भने फरार प्रतिवादी पक्राउ रहेको खबर छ। यो हेटौडाको समाचार हो। कर्तव्य ज्यान मुद्दापछि फरार रहेका 2 प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
6: म नवीनचन्द। शिक्षक सेवा आयोग अन्तर्गतको प्रावि तहको विज्ञापन दरबन्दी मिलान भएपछि खुल्छ कोही खुल्दैन भन्छन्।
7: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ शिक्षक सेवा आयोगका सूचना अधिकारी शिव प्रसाद रेग्मी।
8: शिक्षक सेवा आयोगले 1982 साल श्रावण 1 गते नै शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका प्रकाशन गरिसकेको छ। विज्ञापन गर्नुभन्दा अगाडि त्यो मार्ग पद उपलब्ध हुनुपर्छ। जबसम्म हामीलाई मार्ग पद उपलब्ध हुँदैन तबसम्म शिक्षक सेवा आयोगले यो विज्ञापन सम्बन्धी काम गर्न सक्दैन। त्यसमाथि अहिले मौजुदा वर्तमान अवस्थामा शिक्षक सेवा आयोगमा आयोगका पदाधिकारीहरू पनि नरहेको अवस्था हुँदा यो वर्ष प्राथमिक तहको विज्ञापन हुने सम्भावना न्यून रहेको व्यवहार म सबैमा व्यक्त गर्न चाहन्छु।
9: रामेछाप जिल्लाबाट आफ्नो बच्चाले इच्छाएको आमाको नामबाट चाहिँ आफ्नो जन्मदाता पनि बनाउन मिल्छ कि मिल्दैन?
7: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ रामेछाप जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राम बहादुर केसी।
10: त्यो आमाको नामबाट जन्मदाता गर्ने कुरामा चाहिँ ओडाले गर्ने हो होइन, स्थानीय पालिकाले। ओडाले गरिसकेपछि हामीले यहाँ नागरिकता गर्न हामीहरू हुँदैन, उहाँ जन्मदाता भएर आइसकेपछि।
7: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरोकारवाला निकायबाट जवाफ लिनेछौ।
1: साझा खबरमा अब विदेशको खबर। अमेरिका र इरानी सेनाबीच हर्मुज क्षेत्रमा पुनः तनाव बढ़ेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम जारी रहेको बताइरहँदा कसले आक्रमण गर्यो भन्ने विषयमा आरोप प्रत्यारोप शुरू भएको छ। पछिल्लो घटनाले मध्य पूर्वमा पुनः युद्धको संकेत गरेको विश्लेषण भइरहेका छन्। यता अमेरिकी प्रस्तावबारे तेहरानले छलफल अघि बढ़ाएको छ। यसैबीच दक्षिण कोरियाले हर्मुजमा आफ्नो देशको जहाजमा भएको विस्फोटको कारणबारे अनुसन्धान शुरू गरेको छ। यहाँको समुद्री मन्त्रालयले बताए अनुसार सरकारले सो घटनाको छानबिन थालेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यूएई नजिक रहँदा सोमबार उक्त जहाजको इन्जिन कक्ष क्षेत्रमा विस्फोट र आगलागी भएको थियो। जहाज संचालन कम्पनी तथा दक्षिण कोरियाली अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। संयुक्त राष्ट्रसंघले विश्वका देशहरूको विकासलाई अझ समावेशी सन्तुलित र दिगो रूपमा मूल्यांकन गर्न नयाँ विश्वव्यापी सूचक पटल प्रस्ताव गरेको छ। उक्त प्रस्तावले कुल गार्हस्थ्य उत्पादनसँगै नागरिकको जीवनस्तर, सामाजिक अवस्था, समानता र वातावरणीय संरक्षणलाई पनि विकासका महत्वपूर्ण आधारका रूपमा समेट्ने उद्देश्य राखेको छ। प्रतिवेदनमा आर्थिक वृद्धिसँगै मानव कल्याण, सामाजिक न्याय र वातावरणीय दिगोपनालाई समान महत्व दिइएको छ। र रूसको तेल र ग्यासबाट हुने राजस्वमा कमी आएको छ। सन् 2026 को पहिलो चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा तेल र ग्यासबाट हुने आमदानी 38.3% घटेर करिब 30.95 अर्ब अमेरिकी डलरमा झरेको रूसी अर्थ मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय टोलीका आक्रमक ब्याट्सम्यान लोकेश बमले बेल्जियममा हुने U20 लीग क्रिकेट खेल्ने हुनुभएको छ। यू टीमले लोकेशलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको हो। त्यस्तै सो लीगमा नेपालका 9 खेलाड़ीहरू पनि अनुबन्धित भएका छन्। नेपालको राष्ट्रिय ए टोलीले लगातार दोस्रो अभ्यास खेलमा शानदार जीत निकालेको छ। मुल्पानी क्रिकेट मैदानमा नेपाल ए टोलीले आईसीसी विश्वकप लीग 2 प्रतिस्पर्धा गर्न आएको अमेरिकाको सिनियर टोलीलाई 3 विकेटले पाखा लगाएको हो। नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई 45 रनले हराएको थियो। अभ्यास खेलमा शुक्रबार पछि पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 262 रन बनाएको थियो। र चितलाङ एफसी र बागमती युवा क्लबले आज 8 बागमती गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। उनीहरूले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएका हुन्।
1: वन ऐन पूर्ण कार्यान्वयनमा सामाजिक वनको अभ्यास, चुनौती र अवसर, कुराकानी, कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: गर्मी तथा सुक्खा याममा वन डढेलो लाग्न सक्ने हुनाले आगोको प्रयोग सचेत र विवेकपूर्ण रूपमा गरौं।
12: सलाई, लाइटर, बिडी, चुरोटका ठुटा राम्ररी निभाएर मात्र विसर्जन गरौं।
11: तपाई हाम्रो सानो लापरवाही तथा हेलचेक्राईले गर्दा अमूल्य वन सम्पदा डढेलोको चपेटामा परि क्षणभरमै सखाप हुन्छ।
12: वन डढेलोले जनधन, जैविक विविधता, माटोको उर्वरा शक्ति, स्वच्छ वायु र पानीको मूलमा ठूलो क्षति पुर्याउँछ।
7: वनमा आगो लगाउँदा वा डढेलो लाग्ने कार्य गरे गराएमा वन ऐन अनुसार फौजदारी कसुर ठहरी दण्ड सजाय समेत हुन्छ।
12: त्यसैले वन डढेलो हुन सक्ने कार्य रोकौं, डढेलो नियन्त्रण तथा रोकथाममा सचेत र सभ्य नागरिकको भूमिका निर्वाह गरौं।
7: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब मध्यवर्तीसँग जोड़िएका पर्यटनका राम्रा अभ्यासका कुरा। निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँगै जोड़िएका पर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कानूनमा सामुदायिक वनले किन अभ्यास गर्न सकिरहेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका महासचिव पार्वता गौतमसँग साथी लील प्रकाश सनले सोध्नु भएको छ।
2: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखेका भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू सुरुवात गर्नुभएको छ।
0: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
2: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिनो चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नुभएको छ।
0: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो गरिराखेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
2: प्राणीहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन? अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो।
0: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यटनको राम्रो सम्भावना हुने, साँच्चै कि सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
2: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ, त्यसको प्रतिफल कसले लिन्छ, होइन? त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन? सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ त्यहाँ। चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन? कम्तीमा नै त्यही सामुदायिक वनका 4-5 जनाले रोजगारी पाएका हुन्छन्, 1-2 जनाले रोजगारी पाएका हुन्छन्। त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ
0: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर। साँच्चीकै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ?
2: उदाहरण छन् छन्, उदाहरणकै रूपमा छन्। त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
0: त्यहाँ के छ त्यस्तो उदाहरण बताउनलाई?
2: उदाहरण
0: आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
2: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त। काहीँ कुनै सामुदायिक वनले अब सानोतिनो अब त्यो भित्र जाँदाखेरि धेरै कुराहरू त्यहाँ, मैले भने नि अघि रमणीय कुरा भन्दा नि मिनी त्यो अब वन्यजन्तु उद्धारै गर्दा वन्यजन्तु हेर्न पनि पायो, सानो पिकनिक स्पोटहरू तयार गरेका छ, त्यहाँ जाँदाखेरि पिकनिक खान पनि पायो, वातावरण हिसाबले रमाउन नि पायो, कुनै जंगली जनावरको उहाँहरूलाई डर पनि छैन, कुनै गाइड लिएर जानु पनि पर्दैन, त्यो हिसाबले पनि यसै राम्रो छ भन्छौँ हामीले त्यो गरिरहेका कामलाई।
7: सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका महासचिव पार्वता गौतमसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिममा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावना, खडेरी सहन सक्ने धानको बिउ लगाउन विज्ञको सुझाव, गहुँको उत्पादन 2.5% बढ्यो।
1: सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको पुनः तथ्याङ्क संकलन गर्दै मध्यपूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ्दै
0: पर्यटनको सम्भावनाका लागि ऐन संशोधन भए पनि सामुदायिक वनले अभ्यास गर्न सकेनन्। त्रिशुलीमा पाइने असला माछा संरक्षणका लागि अनुदान सहायता स्वीकृत। रायको सागमा अत्यधिक विषादी जैविक विषादी मात्रै प्रयोग गर्न विज्ञको आग्रह।
1: अमेरिकी र इरानी सेनाबीच हर्मुज क्षेत्रमा पुनः तनाव। आफ्नो जहाजमाथि भएको विस्फोटबारे दक्षिण कोरियाले अनुसन्धान गर्ने। रूसमा तेल र ग्यासबाट हुने राजस्वमा कमी।
0: र बेल्जियममा हुने यू T20 लीगमा नेपालका 9 खेलाड़ी छनौट। अभ्यास खेलमा नेपाल ए द्वारा अमेरिका 3 विकेटले पराजित। बागमती गोल्ड कपको उपाधिका लागि आज चितलाङ र बागमती भिड्ने। अब अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा रविनले प्रकाशित गर्नु लेख्नु बनाउनु भएको कार्टुन लिएका छौं। गजब छ बा शीर्षकमा माथि राजनीतिक नियुक्ति खारेज लेखिएको छ। एउटा कार्यालय देखाइएको छ, त्यहाँ सबै कुर्सीहरू खाली छन्। राजनीतिक नियुक्ति खारेज भएको प्रसंगलाई अध्यादेश मार्फत राजनीतिक नियुक्ति खारेज भएको प्रसंगलाई लिएको छ। यहाँ सबै कुर्सीहरू यत्रतत्र छन् र सबै खाली छन् र बाहिर कोही व्यक्तिहरूले कसैलाई बोलाइरहेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, अफिसमा कोही हुनुहुन्छ?
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू:
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ दुई गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ दुई गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767 24 2027
4: 24 027।
3: सम्पर्क मोबाइल नम्बर 98572597
4: 98511 89918।
6: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0162-552-493, 552-494, 582-778।
8: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
9: हो र? होइन होला त्यस्तो त।
10: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: निकालिदेऊ, छोरा छोरीको नाममा कसै एकजनाले लालपूजा काम छैन, नेपाली कंग्रेसको जग राष्ट्रिय स्वाधीनताको लागि, सार्वभौमिकताका लागि, नाम नेपाली जनताको स्वतन्त्रता, न्याय र समानताका लागि र लाग्ने मान्छेको स्वाभिमानका लागि हो। त्यसरी नेपाली कंग्रेसमा लाग्ने साथीहरूको स्वाभिमान कायम नभएको अवस्थासम्ममा कांग्रेस साथीहरू त्यति सजिलै एक ठाउँमा भेला हुन सक्दैनन्। त्यसो भएको हुनाले त अहिले डायलग गरौँ भने पनि डायलग शुरू हुन थालिया छ, डायलग प्रारम्भ भएको छ, त्यसमा हामीले सुखद मानेका छौं, सकारात्मक लक्षणका रूपमा लिएका छौं। त्यसैले खुरुक्क गए डायलग नै चाहिँदैन, डायलग भइसकेपछि अनि जाँदाखेरि त्यसलाई खुरुक्क भन्न मिल्दैन, ससम्मान सबैको सहभागिता हुन्छ। 15 महाधिवेशनमा सबैको सहभागिताका साथ 15 महाधिवेशन खुशी साथ एकताको महाधिवेशन गर्न पाइयोस् भन्ने
1: तपाईँहरूको आन्तरिक मतभेदमै अलिक बढी
0: राखेर काम गर्दैछौँ।
1: आन्तरिक मतभेदमा चाहिँ अलिकति बढी रुमा लिनुभयो होइन, अब त्यसको समाधान त होला, तर बालिन सरकारले चाहिँ कडा खालको एक्सन गरेर देशलाई एउटा समुन्नतितर्फ लैजाँदैछ नि होइन?
0: होइन, बालिन सरकार त मैले धेरै अगाडि पनि भनेको बहुदलीय आवरणको यो निर्दलीय सरकार हो होइन, बार बार भनेको छु मैले, यो चाहिँ देख्दा बहुदलीय छ तर उनी आफ्नै दल पनि मान्दैनन्, अरू दल त मान्ने कुरो भन्दा राष्ट्रपालाई मानेका छैनन्, उनले अरू दललाई किन मान्छन् त?
1: किन राष्ट्रपालले मान्दैनन्? राष्ट्रपालले वरिष्ठ नेता बनायो, प्रधानमन्त्री बनायो, अब राष्ट्रपालसँग त सल्लाह नगरिकन त एकलौटी ढंगले त कसरी अगाडि बढ्छन् त भने?
0: होइन, स्वयं राष्ट्रपालका सभापतिको कुरा आइराखेका छ, सुकुम्बासीमा डोजर चल्याएको छ, पार्टीको नीति होइन भन्छन्, संवैधानिक परिषदमा अध्यादेश आउँछ यो पार्टीलाई थाहा छैन भन्छन्, यो जे कुरा गरिराखेका छ हामीलाई यो थाहा छैन, हाम्रो नीति नै होइन भनिरहेछन् भनेपछि, र अर्को कुरा उनी राष्ट्रपतिको कार्यालय पनि कम जान्छन्, संसदीय दलको बैठकमा कम जान्छन्, र जति पनि निर्णय गर्छन् दलहरूलाई चाहिँ र दलका शक्ति छिड गर्ने खालका, छिया गर्ने खालका, जस्तै ट्रेड युनियन अधिकार, नागरिकको ट्रेड युनियन अधिकार घोषिएको छ, विद्यार्थीहरूको संगठन निर्माण गर्ने अधिकार घोषिएको छ, मानिसहरूका चाहिँ आफ्ना नागरिक स्वतन्त्रताहरू अहिले समाप्त हुँदै गएको छ, सेना प्रहरी प्रशासनको चाहिँ धाक धम्कीका आधारमा राज्यको शासन प्रणाली अगाडि बढ़िराखेको छ, त्यसमा त मलाई पक्कै पनि लाग्दैन राष्ट्रपतिले लिएको नीति अनुसार अहिले प्रधानमन्त्री हिँडेका छन् भन्ने कुरा चाहिँ, यदि हो भने कि राष्ट्रपतिको नीति खराब हो कि चाहिँ प्रधानमन्त्रीको गतिविधि कमजोरी खराब हो भनेर त बुझ्नु पर्यो नि त, दुईटा एउटै त हो। प्रधानमन्त्रीका शैलीहरू कतिपय राम्रा काम छन्, जस्तै मैले भने काठमाडौँमा अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउनुपर्छ स्वाभाविक हो, तर त्यो त्यसरी बनाउँदा मान्छेलाई, कुनै पनि मानिसलाई अपराध गर्यो, गल्ती गर्यो अथवा उसले चाहिँ भने त्यसलाई सजाय दिँदाखेरि पनि त कानून हुन्छ, विधि हुन्छ, नियम हुन्छ, पद्धति हुन्छ नि त होइन, त्यसैलाई त हामीले रूल अफ ल भन्ने हो, कानूनले के भन्छ सोही अनुसार गर्नेलाई हामीले विधिको शासन भन्छौं, तर के गर्न मन लागेको छ त्यो गर्नका लागि कानून बनायौं भने चाहिँ त्यो चाहिँ रूल बाई ल हो, रूल अफ ल होइन भनेर हामीले बार बार त हामी सबैले पढिराखेकै हो, बुझिराखेकै हो। अहिले बालेन सरकार चाहिँ रूल अफ ल होइन, रूल बाई ल गर्न खोज्दैछन्, त्यसैले बोलाएको संसद स्थगित गरेर अध्यादेश ल्याउने र अध्यादेश ल्याउँदाखेरि पनि सामान्य कानून ल्याउने, त्यो विशिष्ट किसिमका कानूनहरू होइन, सामान्य कानूनका लागि पनि अध्यादेशको बाटो रोज्ने भनिसकेपछि प्रधानमन्त्रीलाई संसद चाहिएको छैन, प्रधानमन्त्रीलाई जनता चाहिएको छैन, प्रधानमन्त्रीलाई नेपालको प्रणाली चाहिएको छैन, आफूलाई के गर्न मन लागेको छ त्यो कुरा गरी छाड्नुपर्ने भनेको बहुदलीय आवरणमा निर्दलीय चरित्रको सरकार छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता मिन विश्वकर्मा। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: विषादी विष हुन्, औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौं, नगराउं। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
4: हाम्रो खानाको करिब दुईटै हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचन जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौ र बुझाउ।
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउ। व्यवसायिक किट विकास केन्द्र, हरियर भवन।
5: खरो विषयमा सरो बहस, नेपाली बहस।
6: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
7: ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक।
8: यतिखेर हाम्रो बेसमा नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठक हुनुहुन्छ। पाठकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: हस्, धन्यवाद। नमस्ते हजुर।
8: होइन, नेपाल क्रिकेट संघ क्यानलाई तपाईँहरूले राजनैतिक अखडा किन बनाउन खोज्नु भएको?
9: राजनीतिक अखडा त्यस्तो राजनीतिक अखडा भन्ने छैन, होइन। क्रिकेटलाई एउटा राम्रो तरिकाले अगाडि बढाउनको लागि सबैजना साथीहरू लागिरहनु भएको छ र त्यही अनुसारको नेपाली क्रिकेट अगाडि पनि बढेका छन्। तर केही सीमित व्यक्तिले यसलाई चाहिँ अखडा बनाउन खोजे पनि हामी त्यसो लाइनमा छैनौँ। क्रिकेटलाई अगाडि बढाउने, अगाडि लाने खेलाडीका
8: हकीय हुनुहुन्छ। तपाईँ चाहिँ एनपीएलको हिसाब माग्दै हिँड्नु भएको छ, बोर्डले गरेका निर्णय माग्दै हिँड्नु भएको छ, सूचना विभाग पुग्नु भएको छ, सूचना आयोगसम्म पुग्नु भएको छ, होइन, राष्ट्रिय खेलकुद परिषदसम्म पुग्नु भएको छ। भनेपछि त्यहाँ त निकै ठुलो विवाद रहेछ नि त भित्र।
9: यो संस्थागत सुधार र सूचनाको हकको लागि चाहिँ नेपाल क्रिकेट संघ पछिल्लो समय एकदम चुकेको अवस्था हो, बुझ्नुभयो होइन। त्यसैले बोर्ड सदस्यहरू भित्रमा केही पदाधिकारीज्यूहरूले त्यसलाई चाहिँ सूचना आफूमा सीमित गर्दा सूचनाको हकबाट चाहिँ हामी वञ्चित भयौँ। संघमा हुने कुराहरू चाहिँ सामूहिक नेतृत्व, सामूहिक छलफलबाट हुने भएन भनेर हामीले आवाज उठाएका
8: हौँ।
9: भन्दा पनि सत्ताका सुधारका लागि हामीले चालेको कदम भनेर बुझिदिनु भयो भने सबै राम्रो।
8: कसले लुकाए सूचना भनिदिनुहोस् न जनतालाई बुझ्ने भाषामा, कसले दिँदैन
9: भनिहाल्ने। केही कार्यकारी पदाधिकारीहरूबाट त्यसलाई सत्ताको जुन तरिकाबाट चाहिँ सत्तामा हुनुपर्ने गोपनीयताका कुराहरू, सत्ताका यो सार्वजनिक संस्था हो, त्यसमा चाहिँ केही रोकाउनु पर्ने कुरा छैन। गोपनीयताका नाममा चाहिँ तपाईँले सबै हरेक सूचनालाई लुकाउन थाल्नुभयो भने बोर्ड सदस्यहरूलाई पनि त्यसका जानकारी दिनु भएन भने, हिसाब किताब पारदर्शी तरिकाले देखाउन सक्नु भएन भने त्यो विषयमा चाहिँ प्रश्नहरू उठ्छन्।
8: गोपनीयता भने त अब सडकमा बाँड्दै पो हिँड्नु भएन त, अनि पदाधिकारीलाई त दिन मिल्दैन र भने बोर्ड सदस्यहरूलाई।
9: त्यही त भने त मैले सडकमा बाँड्नु भएन, सडकमा नै होइन, हामीले त सार्वजनिक रूपमा हाम्रा कुराहरूलाई वेबसाइटमा पनि राख्नुपर्ने कुराहरू छन्। ती कुराहरू हाम्रो विधान त भन्नुहुन्छ भने त, तर हामीले चाहिँ आफ्नै बोर्ड सदस्यहरूलाई बाँड्न नसक्ने कन्डिसनले र हामीले बारम्बार बोर्डका निर्णयहरू, बोर्ड बैठकका सम्पूर्ण कुराहरूले दिएर पनि डकुमेन्ट एनपीएल लगायतका हिसाब किताबहरू दिनुहोस् भन्ने बोर्डका निर्णय, त्यसपछि उपाध्यक्षज्यूले चाहिँ बोर्डलाई पठाउनु भएको इमेलहरू, त्यसपछि तपाईँको सूचनाको हक प्रयोग गर्नुभएका इमेलहरू, अनि आफ्ना बोर्ड सदस्यले चाहिँ हामीलाई दिनुहोस् भनेर मागेका कुराहरू, यसका चाहिँ नियमित प्रक्रियाबाट हुँदै हुँदै गएर झन्डै झन्डै 4-5 महिनाको पछाडि चाहिँ हामीले परिषद मार्फतबाट, त्यसमा केही पनि होइन कि हामीलाई चाहिने चाहिँ डकुमेन्टहरू परिषद मार्फतबाट उपलब्ध गराइयोस् भन्ने, किनभने हाम्रो अभिभावक संस्था पनि राष्ट्रिय परिषद, त्यसैले हामीले त्यसमा चाहिँ उहाँलाई डकुमेन्ट उपलब्ध गराइदिनुहोस् भनेर मागेका हौ।
8: होइन, हिसाब किताब यो एनपीएलको पनि त अहिलेसम्म अडिट रिपोर्ट बाहिर आएको छैन, होइन, के कति नाफा भयो, के कति घाटा भयो भन्ने कुरा पनि त तपाईँलाई थाहा छ?
9: छैन छैन, मैले भने एउटा खेस्रा आएको छ, त्यो खेस्राले मात्र पुग्दैन, त्यसमा खेस्रामा चाहिँ सबै कुराहरू चाहिँ त्यसमा पर्याप्त मात्रामा छैनन्, त्यो हिसाब मिल्दैन, त्यसैले त्यो खेसरालाई मात्र हिसाब मानेर चाहिँ सबै कुराको पास गर्न सकिन्न। त्यसैले त्यसका चाहिँ ब्रेकडाउनहरू सबै चाहिन्छ, तपाईँका शीर्षकहरूको सबै कुरा चाहिन्छ, खर्च र आमदानीका सबै शीर्षकहरूलाई क्याले सार्वजनिक गर्नुपर्छ, यसलाई चाहिँ सार्वजनिक रूपमा अगाडि चाहिँ गर्नुपर्छ भनेर हाम्रो माग हो। र त्यो हामीले पनि नपाइरहेको अवस्थामा अब अरूले चाहिँ कसरी क्लियर हुने पनि कुरै भएन।
8: एनपिएलमा त राम्रो फाइदा भएर छ नि त होइन क्यानलाई?
9: अब कागजमा देखिन्छ, त्यो कागजमा देखिन्छ भने यति कुरा हो कि त्यो कागजमा मात्र सीमित छ कि वास्तविक हाम्रो आमदानी पनि भएको हो। त्यो ग्रस भनेर देखाइएको छ, त्यो चाहिँ नेट हो कि होइन, त्यो चाहिँ वास्तविक आमदानी हो कि होइन, त्यो कर सर सबै तिरिसके पछाडि तिर्नुपर्ने दायित्वहरू सबै भुक्तानी गरेपछिको वास्तविक रकम हो कि अथवा देखाउनको लागि मात्र एउटा चाहिँ गरिएको एउटा चाहिँ यो कागजी खेसा मात्र हो भन्ने कुराको हामीलाई चाहिँ तपाईँको चाहिँ शंका छ। र मलाई के लागेको छ भने त्यो चाहिँ वास्तविक रूपमा त्यो आमदानी हाम्रो देखिँदैन, कुनै पनि आङ्गलबाट त्यो प्रमाणीकरण हुँदैन, प्रमाणित हुँदैन। यदि त्यो हो भने फ्रेन्चाइजीहरूले पाउनु पर्ने पैसा पनि पाए कि पाएनन्, क्यारको पैसा खातामा त्यो पैसा छ कि छैन, र त्यो बापतको पैसा हामीले नेपाल सरकारलाई ट्याक्स तिर्यो कि तिरेन, यो तिनै कुराको सम्मिश्रण भयो र त्यो तिनै कुरा चाहिँ जस्टिफाई हुन्छ भने त्यो आमदानी ठिक छ, होइन भने त्यहाँ देखिने पैसा पनि छैन, तपाईँले देखाएको कुरा मात्र काल्पनिक छ, नेपाल क्रिकेट संघको खातामा त्यो पैसा जम्मा पनि भएको छैनन्, त्यसैले त शङ्का गर्ने धेरै ठाउँ छ भने आजसम्म हामीले अडिट पाउँदैनौ, हिसाब किताब हेर्न नपाउने, क्यान नवीकरण नहुने, राजस्व के अरे हामी कार्यालयमा हामी नवीकरण नहुने, राजस्व नतिर्ने हो भने यसले शङ्का गर्ने प्रशस्त ठाउँहरूलाई प्रमाणित गर्न चाहिँ यसले सहयोग पुर्याउँछ गर्दछ, त्यसैले यो चाहिँ राम्रो भएन भन्ने कुरामा हामीले उठाएका हौ।
8: होइन, को सदस्यलाई समेत जानकारी नदिए आर्थिक कारोबार भइरहेको भन्ने कुरा सही हो र?
9: त्यो त मलाई थाहा छैन, उपाध्यक्षज्यूलाई थाहा होला त्यो चाहिँ होइन, अब उहाँको कुरामा चाहिँ आर्थिक कारोबारको विषयमा उहाँले उत्तर दिनुहोला होइन, किनभने सत्ता पदाधिकारीहरूले हामीले मागेका पनि छौँ, राष्ट्रिय रूप परिषदले पनि त्यसलाई चाहिँ एकदमै सहजीकरण गर्छु भनेर उहाँले प्रतिबद्धता दिनुभएको छ, सबै कुरा डकुमेन्ट दिनुहोस् भन्नुभएको छ होइन, हामीले फुल अडिट मागेका छौँ, त्यो फुल अडिट के हो, फुल अडिट रिपोर्टमै धेरै कुराहरू आउनेछन् देखिनेछन्, यदि वास्तविक रूपमा भएको छ भने त नेपाल क्रिकेटसँग त्योभन्दा खुसीको कुरा के हुन सक्छ, नत्र भने त्यो कागजमा मात्र सीमित राखेर त्यो हिसाब किताबहरू चाहिँ बाहिर देखाउँदाखेरिमा राम्रो तर भित्री रूपमा चाहिँ त्यसले चाहिँ केही पनि इम्प्याक्ट पार्दैन भने त्यो हिसाबको कुनै अर्थ हुँदैन, र त्यसले हामीले जनतालाई पनि ठगिरहेका छौँ, सरकारलाई ढाँटिरहेका छौँ,
8: तपाईँहरूको जम्मा 17 जनाको टिम छ त्यो होइन, केन्द्रीय कार्य समिति क्यानको, नेपाल क्रिकेट संघ क्यानको, त्यसमा अध्यक्ष चतुरबहादुर चन्द हुनुहुन्छ, उहाँ अस्ति कंग्रेसबाट टिकट लिएर उता निर्वाचन पनि लड्न जानुभएको थियो जस्तो लाग्छ, उहाँ पराजित भएर फेरि आउनु भएको छ, अनि अहिले पारस खड्का क्यानको सचिव हुनुहुन्छ। अब एनपीएल त सम्पन्न भयो, क्रिकेटको सुधार र नेपाली क्रिकेट प्रेमीहरूको जुन क्रेज छ यसलाई त झन राम्रो बनाउनु पर्ने, सबैलाई मिलाएर लैजानु पर्ने, सबै समेटेर एक ढिक्काबाट जानुपर्ने, यो आन्तरिक लड़ाईले, यो आन्तरिक विवादले पक्कै पनि त संस्थालाई त राम्रो गर्दैन नि त, यसमा कसको मन पर्यो, यसमा कसको सिन्डिकेट छ, आज खुलेर बताउनुहोस् त।
9: तपाईँलाई एउटा कुरो के प्लेयर पार्नु भने यही विषयमा हाम्रो कुराहरू, यो संस्था हो, यसमा धेरैजनाको चासो छ, धेरैजनाले लगानी गर्नु भएको छ, धेरै जस्तो फ्रेन्चाइजीको नाममा कति लगानी छ नेपाल प्रिमियर लिगको नाममा होइन, एउटा व्यवसायको घटनाहरू यसमा जोडेका छन्, लाखौं क्रिकेट प्रेमीहरूले यसलाई चाहिँ माया गर्नु भएको छ, नेपाली क्रिकेट यो ठाउँमा पुगेको छ भने हामीले गर्ने कुराहरू चाहिँ पारदर्शी रूपमा हुनुपर्छ भन्ने कुरा हो, हामीले सार्वजनिक गर्नुपर्छ भन्ने कुरा हो, हामीले भनेका छौँ त्यो हिसाब सार्वजनिक गरियोस्, सार्वजनिक रूपमै सबैको ब्रेकडाउन गरियोस्, त्यो गर्नुपर्छ, तर हामीले चाहिँ के छ भन्दाखेरिमा चाहिँ यो केही सीमित व्यक्तिहरूले मात्र त्यसलाई चाहिँ गुम्रामा राखेर, नेपाली क्रिकेटलाई गुम्रामा राखेर यस्तो छ यसो बाहिर देखाउने, भित्र आफ्नै साथीहरूलाई पनि केही पनि कुरा नगर्ने, बोर्डमै छलफल हुन नहुने भयो भने त्यसले आन्तरिक लोकतन्त्र जुन लोकतन्त्रको चाहिँ एउटा खिल्ली उडिरहेको अवस्था जस्तो देखिन्छ, त्यसरी त्यसलाई के हो भन्दाखेरिमा चाहिँ हाम्रो पनि 45 जिल्ला छ, 7 प्रदेश छ, सबै साथीहरूलाई कन्भिन्स गराएर यो वास्तविक कुरा के हो, यो वास्तविक कुरामा साथीहरूलाई चाहिँ के छ भने यस्तो छ यसलाई बाहिर देखिया छ, भित्रीमा केही देखाएको छैन, अडिट रिपोर्टहरू तपाईँले हामीले नै पासै नगरिकन तपाईँको चाहिँ बाहिर आइसिसी पठाइयो भन्नेसम्म कुरा जानकारी मागिरहेको छ, यो कुरा के हो, तपाईँको चाहिँ बोर्डका हिसाब किताबहरू एनपिएलमा लगायतका 20 वटा कुरामा अख्तियारमा मुद्दा छ भनेका छन्, यो मुद्दा भएको कुरा के हो, तपाईँले यो सबै कुरा किन आयो, आज राखेपमा हामी संस्था नवीकरण गर्न सक्ने अवस्थामा पुगिरहेका छौँ, हामीले के अरे ट्याक्स क्लियर लिन सकिरहेको अवस्था,
8: राखेपमा पनि यहाँको उजुरी छ, तर राखेपको मौनताले चाहिँ यो के सन्देश प्रवाह गर्दैछ आज?
9: होइन, केही पनि छैन, किन राखेपकै प्रतिनिधिहरू हाम्रो बोर्ड सदस्य हुनुहुन्छ होइन, उहाँहरूले त्यो विषय छानबिन गर्नु पर्ने, हामीले जानकारी गरायौँ, उहाँहरूले पनि कुराकानी गर्दाखेरिमा यो यसमा चाहिँ किनभने उहाँहरूले पनि डकुमेन्ट पाउनु भएको छैन क्या, नेपाल क्रिकेट सङ्घले हामीलाई मात्र होइन कि सम्बन्धित निकाय कसैले पनि डकुमेन्ट उपलब्ध गराउनु भएको छैन, उहाँहरूले सयौंचोटि डकुमेन्ट माग्नु बाग गर्नु भएको रहेछ होइन, ती डकुमेन्टहरू चाहिँ आजसम्म पनि उहाँहरूले पनि उपलब्ध गराउन सक्नु भएको
8: छैन। लोकतान्त्रिक मुलुकमा, लोकतान्त्रिक पद्धतिमा यस्तो खालको सिन्डिकेट पनि हुन्छ र भने यो पत्याउँछ जनताले,
9: होइन त्यही त तपाईँले पठाउनु नपठाउनु भन्दा पनि यो चाहिँ राखेर सरकारलाई नै आज किन नवीकरण भएन त हेर्नु त क्रिकेटसँग यस्तो भएको सरकार नवीकरण गर्न सक्ने अवस्था कर चुक्चार लिन नसक्ने अवस्था
8: चलखेल भएको जस्तो पो भान भयो नि त यस्तै यो तपाईँले भनेको कुरा सबै सही हो भने चाहिँ भित्रभित्र ठुलो चलखेल हुन सक्ने वा चाहिँ घोटाला भएको हुन सक्ने आशंका त गर्न सकियो नि त अब शंकाको लाभ त प्राप्त हो नि त
9: म त्योसम्म जान म त्योसम्म नहोस् भन्ने चाहन्छु होइन त्योसम्म चाहिँ नहोस् भन्ने चाहन्छु किन भन्दा यो
8: बिल भरपाई मिलाएर होइन त्यो नीतिगत रूपमा त व्यापक पनि गर्न सक्ने आधारहरू पनि हुन्छन् होइन यसमा चाहिँ धेरै
9: राम्रो स्वतन्त्र कमिटी बनाएर अडिटकै रूपमा राम्रो छानबिन सबै अडिट रिपोर्टहरू मगाएर सबै राखेपछि एउटा राम्रो तरिकाले छानबिन गर्दाखेरिमा त्यसको बेटर हुन सक्छ र त्यसले गर्दा कहाँ कहाँ कमजोरी भएका छन् कमजोरी भएका कुराहरूलाई कहाँ सुधार गर्नुपर्ने हो कहाँ चाहिँ तपाईँको रहनुपर्ने हो यो त यो पो सफल हुनुपर्ने विषयमा आफ्ना कमजोरीहरू कहीँ पनि स्वीकार नगरिकन इभन बोर्ड सदस्यहरूले पनि माग गरेका कुरा पनि नपाउने सबै कुरा नहुने बजारमा चाहिँ यदि नाफा छ
10: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
11: अहिले बिहानको ठिक 7 बज्यो।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू:
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025। प्रविधिको सही प्रयोग गरौ, लैंगिक हिंसा अन्त्य गरौ।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जसको नाम नै पर्याप्त छ,
7: दिदी बहिनी,
6: दिदी बहिनी,
7: दिदी बहिनी,
6: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
7: हामी
6: गर्न सक्छौ,
7: गर्न सक्छौ।

0: म्युजिक बैंकको प्रस्तुतिमा आधुनिक गायक इन्द्र पाखे मगरको गीत संग्रह वियोगको चोटबाट तिमीले नै घृणा गरेको सफलता पछि आफ्नै शब्द संगीत र स्वरमा सजिएको गीत एल्बम नाकाबाट देशभक्ति गीत नेपाली हो नेपाली हो एरेन्जर कृष्ण पुन र रेकर्डिस्ट महेश पुन
1: सल्लाह र सुझावका लागि आधुनिक गायक इन्द्र पाखे मगर मोबाइल 9848 91632।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

आँसु झारी रहेछु गौरी शङ्करी मान्छ

0: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ
1: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ 2 गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ 2 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767 24 2027
3: 24 027।
2: सम्पर्क मोबाइल नम्बर 98572597
3: 98511 89918।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ।
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
6: अहिले बिहानको ठिक 8 बज्यो।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर

0: सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: नगरपालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउँ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
7: यही जेठ 2 गते शनिबार
8: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
9: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
8: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
7: यही जेठ 2 गते शनिबार।
10: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
9: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0767-24-27
9: 24-027।
8: सम्पर्क मोबाइल नम्बर 98-75-22-597
9: 98-511-81-918। समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: Mania.
1: Extreme energy drink.
2: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जसको नाम नै पर्याप्त छ,
11: दिदी बहिनी,
10: दिदी बहिनी,
11: दिदी बहिनी,
10: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
11: हामी गर्न सक्छौ,
10: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 9 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपतिले आज आफ्ना सांसदहरूलाई प्रशिक्षण दिँदै कांग्रेस सभापति थापा धनगढ़ीमा।
0: अध्यादेश जारी भएसँगै रिक्त पदमा नियुक्ति प्रक्रिया शुरू। दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्यहरूका लागि दरखास्त आह्वान।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम। पुस यता मात्रै 600 जना संक्रमित भएको तथ्याङ्क।
0: रूस र युक्रेन बीच 3 दिनको युद्धविराम भएको अमेरिकी राष्ट्रपतिको घोषणा। 1,000 बन्दी आदान प्रदान गरिने।
1: र नेपाल ए क्रिकेट टोलीले आज स्कटल्याण्डको राष्ट्रिय टोलीसँग दोस्रो खेल खेल्दै।

0: रेडियो दिदी बहिनी 95.2 MHz।
1: अब विस्तारमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई प्रशिक्षण दिँदैछ। रासोपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौँमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। अब विस्तारमा

0: साथै सिंह दरबारमा बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म प्रशिक्षण चल्नेछ। यसअघि चैत 3 र 4 गते राजसुपारी ललितपुर स्थित ग्वारकोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो। त्यति बेला विषय विज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए। प्रधानमन्त्री बालेन्द्र शाह भने उपस्थित हुनुभएको थिएन। यसपटक प्रशिक्षण दिँदा समेत धेरैजसो सांसदहरू विवादमा तानिने र असंसदीय गतिविधि देखाउने क्रम रोकिएको छैन।
1: नेपाली कांग्रेसका सभापति गगन थापा आज धनगढ़ी जाँदै हुनुहुन्छ। प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला उद्घाटनका लागि धनगढ़ी जान लाग्नु भएको हो। थापा सुदूरपश्चिम जान लागेको विशेष महाधिवेशनपछि यो पहिलो पटक हो। धनगढ़ीमा रहनुभएका सहमहामन्त्री प्रकाश रसाइली स्नेहका अनुसार उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरूराज घिमिरे बिहिबारै धनगढ़ी पुगिसक्नु भएको छ। वैशाख 23 बसेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो। सोही अनुसार चल्ने भेला दिनसम्म हुनेछ। प्रदेश सभापति वीरबहादुर बलायर, जिल्ला सभापति नारायण भट्ट लगायत भने भेलामा सहभागी नहुने बताइएको छ।
0: सरकारले अध्यादेश ल्याएर खाली भएका 1500 भन्दा बढ़ी नियुक्ति पूर्ति गर्ने प्रक्रिया शुरू गरेको छ। सम्बन्धित निकायहरूले रिक्त स्थानमा धमाधम नयाँ नियुक्ति शुरू गर्न लागेका हुन्। संचार मन्त्रालयले दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको नेतृत्व र संचालक समितिमा नयाँ नियुक्ति प्रक्रिया शुरू गरेको हो। इच्छुक र योग्य नेपाली नागरिकहरूले आगामी जेठ 5 गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। संचार मन्त्रालयले नै सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ। आवेदन दिने समय जेठ 5 गतेसम्म नै तोकिएको छ। यस्तै सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा पनि नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ। प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेद्वारहरूबाट दरखास्त आह्वान गरेको हो।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम देखिएको छ। इपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालका अनुसार पुस यता सबै स्थानीय तहको डेंगू संक्रमणको अवस्थाबारे सरकारले अध्ययन गरिरहेको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेची नगरपालिका र कचना केबल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितुवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा संक्रमण देखा परेको छ। पुस यता करिब 600 जनामा संक्रमण देखिएको थियो। दाहालले अहिलेको वर्षाले भने संक्रमण नबढ़ाउने पनि बताउनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्वलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्वलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन दर्शन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सा गुम्बा संकलनको सीजन शुरू भएसँगै सबै सामुदायिक विद्यालय बन्द गरिएका छन्। शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सा गुम्बा संकलनका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले 15 दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदनराज जोशीका अनुसार वैशाख 27 गतेदेखि जेठ 9 गतेसम्म पालिका वर्ष सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ। बर्खी विदासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागि हो। जेठ 10 गतेदेखि विद्यालय पुनः सञ्चालनमा आउनेछ। अपी हिमाल गाउँपालिकाभित्र रहेका 22 सामुदायिक विद्यालयमा करिब 1100 विद्यार्थी अध्ययनरत छन्। तीमध्ये अधिकांश विद्यार्थी अभिभावकसँगै यार्सा गुम्बा तथा अन्य जड़ीबुटी संकलनका लागि पाटन क्षेत्रमा जाने गरेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिनको युद्धविराम भएको घोषणा गर्नुभएको छ। उहाँका अनुसार आज मे 9 देखि 11 तारीकसम्म दुवै देशबीच युद्धविराम कायम रहनेछ। यो युद्धविरामको अवधिमा दुवै देशले 1,000 बन्दीहरूको आदान प्रदान पनि गर्ने ट्रम्पले सोशल ट्रुथ मार्फत जानकारी दिनुभएको छ।

0: ट्रम्पले दुवै देशले भिक्ट्री डे मनाइरहेका बेला यो जानकारी दिन पाउँदा आफू खुशी भएको बताउनु भएको छ। यी दुवै देशले दोस्रो विश्वयुद्धको सम्झनामा विजय दिवस मनाउने गरेका छन्। यो युद्ध विराममा सबै प्रकारका सैन्य गतिविधि रोकिने भन्दै ट्रम्पले दुवै देशका राष्ट्रपतिप्रति आभार प्रकट गर्नुभएको छ। उता अमेरिका र इरानबीच हालैका आक्रमणका कारण तनाव बढ़ेको छ। दुवै पक्षले एकअर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन्। अमेरिकाले आफूहरूले जवाफी आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकामाथि युद्ध विराम उल्लंघनको आरोप लगाएको छ। उता इजरायलका राजनैतिक नेताहरूले युद्ध विरामको मध्यस्थता गरिरहेको पाकिस्तानको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।
1: अब खेल समाचार। नेपाल ए क्रिकेट टीमले आज स्कटल्याण्डको राष्ट्रिय टोलीसँग दोस्रो खेल खेल्दैछ। खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहान 9:30 बजे शुरू हुँदैछ। नेपाल ए ले यसअघि बिहिबार स्कटल्याण्डलाई र हिजो अमेरिकालाई पराजित गरेको थियो। मई 12-22 किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने विश्वकप क्रिकेट लीग टूको तयारीका लागि क्यानले नेपाल ए टीमलाई स्कटल्याण्ड र अमेरिकासँग खेल खेलाइरहेको छ। नेपाल ए ले अर्को खेल पर्सी अमेरिकासँग खेल्ने तालिका छ। नेपाल ए टीममा कप्तान अनिल कुमार शाहसहित त्रितराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, सन्तोष यादव, हेमन्त धामी, रशीद खान, मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुमरे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम छन्।
0: अब मौसम। काठमाडौँ उपत्यका सहितका केही क्षेत्रमा आज पनि छिटफुट वर्षाको सम्भावना छ। मौसमविद डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा छिटफुट र हल्का खालको वर्षा हुने सम्भावना छ। यसअघि जस्तो लगातार र ठूलो वर्षाको सम्भावना भने छैन। काठमाडौँमा बिहानैदेखि बादल लागेको छ। घाम लाग्ने र एकछिनमा बादल देखिने क्रम जारी छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले आज दिउँसो हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपतिले आज आफ्ना सांसदहरूलाई प्रशिक्षण दिँदै कंग्रेस सभापति थापा धनगढ़ीमा।
0: अध्यादेश जारी भएसँगै रिक्त पदमा नियुक्ति प्रक्रिया शुरू। दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम। पुस यता मात्रै 600 जना संक्रमित भएको तथ्याङ्क।
0: रूस र युक्रेन बीच 3 दिनको युद्ध विराम भएको अमेरिकी राष्ट्रपतिको घोषणा। 1,000 बन्दी आदान प्रदान गरिने।
1: र नेपाल ए क्रिकेट टोलीले आज स्कटल्याण्डको राष्ट्रिय टोलीसँग दोस्रो खेल खेल्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
3: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
4: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमूनाहरू मध्ये 1/3मा अत्याधिक घातक लेड अर्थात सिसा भेटिएको छ।
5: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकास नै असर पुर्याउँछ नि, होइन र?
4: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौं र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतो कि निरन्तर अनुगमन गर्नुपर्छ।
6: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाउ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।
7: ए AIO?
8: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
8: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
8: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
9: All in one mart, helping make your life easier.

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
3: ए,
4: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए,
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-587-78-582-579-582-780।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: लैंगिक हिंसा विरुद्धको 16 दिनीय अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
5: यही जेठ दुई गते शनिबार
6: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
7: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही जेठ दुई गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, एचबीए वन सी जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
7: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0767 24 27 24 027। सम्पर्क मोबाइल नम्बर 98572597
7: 98511 81918।
9: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.5।

प्रहरले मर्न चाहेको होइन भन्न त भन्ने होला, कति नामर्दा रहेछ एउटा केटीको लागि आत्महत्या गरेछ। तर तिमी मेरो लागि एउटा केटी मात्र थिएनौ, मेरो सारा संसार भने पनि, मेरो जीवन भने पनि, मेरो जिउने आधार भने पनि तिमी थियौ। तर

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 10 बज्यो।

बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। सुनसरी र सल्यानमा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। बराहा क्षेत्र नगरपालिका 5 स्थित तीनकुने मिलीजुली स्कूल नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार आज बिहान 4:30 बजेको समयमा काला बन्जार धरान सड़क खण्डमा प्रदेश 10018/78/92 नम्बरको मोटरसाइकल सिमेन्टको कलबर्टमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनापछि मोटरसाइकल करिब 34 फिट तल पैनीको नलामा खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका 8 वर्गीका 30 वर्षीय मनिष बस्नेतको मृत्यु भएको सूचना अधिकारी खड्काले बताउनुभयो। सब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। यस्तै सल्यानको बागचौर नगरपालिका 10 भाट बिटेमा ट्राक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आज बिहान भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको VE-1020 नम्बरको ट्राक्टर सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको। दुर्घटनामा ट्राक्टर चालक शारदा नगरपालिका 13 का अन्दाजी 25 वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताए। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदलाई प्रशिक्षण दिँदैछ। रासोपाको प्रशिक्षण विभागले पार्टीका सांसदलाई आज र भोलि काठमाडौँमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले बताउनुभयो। उहाँका अनुसार सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म प्रशिक्षण चल्नेछ। यसअघि चैत 3 र 4 गते रासोपाले ललितपुरस्थित गुवारकोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो। त्यतिबेला विषयविज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए। प्रधानमन्त्री बालेन्द्र शाह पनि उपस्थित हुनुभएको थिएन। एकपटक प्रशिक्षण दिँदा समेत धेरैजसो सांसदहरू विवादमा तानिने र असंसदीय गतिविधि देखाउने क्रम रोकिएको छैन। सरकारले अध्यादेश ल्याएर खाली भएका 1500 बढ़ी नियुक्ति पूर्ति गर्ने प्रक्रिया शुरू भएको छ। सम्बन्धित निकायहरूले रिक्त स्थानमा धमाधम नयाँ नियुक्ति शुरू गर्न थालेका छन्। विश्वविद्यालयहरूको उपकुलपतिका लागि नियुक्ति आह्वान भएसँगै संचार मन्त्रालयले दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको नेतृत्व र संचालक समितिमा नयाँ नियुक्ति प्रक्रिया शुरू गरेको हो। इच्छुक र योग्य नेपाली नागरिकले आगामी जेठ 5 गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछ। यस्तै संचार मन्त्रालयले नै सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ। आवेदन दिने समय जेठ 5 गतेसम्म तोकिएको छ। यस्तै सहकारी क्षेत्रलाई

0: बिरता मोड नगरपालिका, मेची नगरपालिका र कचना कवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितुवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा संक्रमण देखिएको छ। पुरूष यता करिब 600 जनामा संक्रमण देखिएको थियो। दाहालले अहिलेको वर्षाले पनि संक्रमण नबढ़ाउने स्पष्ट पार्नुभयो। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.
6: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
7: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
8: उकाली ओराली गाउँबेसी हाम्रो धरा, हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा।
9: कार्यक्रम हाम्रो भाका, मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन, सदाबहार लोक दोहोरी भाका।
8: कार्यक्रम हाम्रो भाका
9: प्रत्येक शनिबार बिहान 10 बजेदेखि 11 बजेसम्म।
8: कार्यक्रम हाम्रो भाका।
10: मार्बल का सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड, साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
11: सुरक्षा घरको साथ जीवन भर।
12: हेर त, रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
13: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
12: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
13: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
12: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
14: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
15: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न

0: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 2 गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ, युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 2 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0767-24-2027।
5: 24-027।
4: सम्पर्क मोबाइल नम्बर 98-572-5597।
5: 98-511-89-918।
7: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन।
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: Bonia. Extreme energy drink.
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: हाड जोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 2 गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ, युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 2 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 067-2427-27 सम्पर्क मोबाइल नम्बर 98572-597 98511-89918।

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: लु दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भनेर छ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.5।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7178।
3: रेडियो दिदी बहिनी 95.2 मेगा

0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 2 गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ, युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 2 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0767-24-2027
5: 24-027।
4: सम्पर्क मोबाइल नम्बर 98572-597
5: 98511-89918।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778, 582-779, 582-780।

0: छर छिमेकमा सङ्गत गर्न लायक मान्छे छैन।
1: तिम्रो लागि मैले यत्रो दुःख गरेको छु, यस्तो दाया माया लाग्नु हुँदैन कि है। यताको लक्ष्मीसँग चाहिँ लाग्दै नलाग्नु जानु है, ज्ञानी हुनु है, छोरा नै ठिक छैन कि, यस्तो यता दाया भाइ नलाग्नु है।

저희는 이 아가랑 목사다 문제.

0: छ तिम्रो छोरी, मेरो चाहिँ छोरो खोइ नि,
1: छोरालाई सम्हालेर राख्नु छैन,
0: आफ्नो छोरीलाई सम्हालेर। मुख हेर्न पर्ने मान्छेको पीठ हेर्नु पर्ने भने यही हो।
2: यो छोरीले कति दुःख दिए होला भगवान, कहाँ खोज्ने।

0: मैले एउटा कुरा सोचेँ,
1: मैले पनि एउटा कुरा सोचेँ,
0: तपाईँको हुर्किएको छोरी,
1: तपाईँको हुर्किएको छोरा
0: भागे, बिहे गरे,
2: के भयो त
0: जे भयो राम्रै भयो।

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

तपाईँहरूलाई यस्तै मिठा मिठा गीत संगीतहरू यस कार्यक्रमबाट म नवीन थापा मगर उजिल पढ्न चाहन्छु र जाँदा जाँदै यस कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि मोबाइल नम्बर 9444

सिन्दुरको धुलो केही होइन जस्तो लाग्थ्यो। माया माया त संसारमा, तर म गलत रहेछु। जानिन मैले एक चिम्टी सिन्दुरले उनलाई मबाट खोसेर लैजान्छ भन्ने।

0: सुन त, भोलि पनि आऊ है।
1: हुन्छ, पर्खेर बस्नु ल।
0: उनले पर्खन भनिन्, मैले पनि पर्खेर बस्ने, भोलि आउँछु है यस्तै भनेकी थिइन्। मैले भोलि कुरिरहे, के थाहा मलाई त्यो भोलि कहिल्यै आउँदैन भनेर।

तर यो मनले बिर्सन मान्दो रहेनछ, बिर्सु पनि कसरी? आखिर मैले माया गरेको मान्छे न हो, तै पनि कहीँ कतै सुन्छ कि भनेर कराइरहन्छु, चिच्याइरहन्छु, बोलाइरहन्छु म।

ったって。

0: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया,

0: साविकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7178।
2: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 2 गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 2 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0767-24-27-27। सम्पर्क मोबाइल नम्बर 98572-597-98511-88918।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: दलितहरू मलाई धारामा पानी थाप्न नै दिँदैनन्, मलाई समाजले घृणा गर्छ। के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार सेवाहरू:
9: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
8: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
9: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
8: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
9: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
8: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
9: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779, 582780।

बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ दुई गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ दुई गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, एचबीए वन सी जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0674 2027
3: 2027।
2: सम्पर्क मोबाइल नम्बर 9857225597
3: 9851189918।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। फैसला कार्यान्वयनको फितलो अवस्था सम्बन्धी खबरबाट देशभरका अदालतहरूबाट भएका फैसला कार्यान्वयन फितलो देखिएको छ। देशभरका अदालतबाट भएका फैसला बमोजिम करिब 1,25,000 वर्ष भन्दा बढ़ी कैद भुक्तान र 31 अर्ब रूपियाँ भन्दा बढ़ी जरिवाना असूल गर्न बाँकी रहेको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले फैसला कार्यान्वयनको यो फितलो अवस्थाले कानूनको शासनमाथि नै गम्भीर प्रश्न खड़ा गरेको बताउनु भएको छ। 74 औं कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्य रजिस्ट्रार पौडेलले यो ठूलो परिमाणको वक्यौताले न्याय सम्पादनको प्रभावकारितामा धक्का पुर्याएको उल्लेख गर्नुभएको छ। फैसला कागजातमा मात्र सीमित हुँदा पीड़ितले न्यायको अनुभूति गर्न नसकेको भन्दै उहाँले फैसला कार्यान्वयनका लागि सरकार र सुरक्षा निकायको सक्रिय सहयोगको अपेक्षा गर्नुभएको छ। देशमा भएको आर्थिक र भौतिक विकाससँगै अदालतमा मुद्दाको संख्या र प्रकृतिमा समेत विविधता आएकाले कार्यचाप निकै बढ़ेको उहाँको भनाइ छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्ने बताउनु भएको छ। 74 औं कानून दिवसका अवसरमा सर्वोच्च अदालतमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले कानूनले निर्दोषलाई भरोसा र सहारा दिनुपर्ने धारणा राख्नुभयो। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालनामा तलमाथि भए त्यसको प्रतिकूल प्रभावले समाज भयभीत हुने भन्ने उहाँले सुशासन र समृद्धिका लागि विधि र थिति औजार तथा उपचार दुवै भएको उल्लेख गर्नुभयो। संविधानको मर्म अनुरूप नयाँ कानूनको निर्माण र पुराना कानूनमा समसामयिक सुधार आवश्यक रहेको उहाँको भनाइ थियो। राष्ट्रपति पौडेलले आधुनिक प्रविधिको प्रयोग गरी आम नागरिकको न्यायमा सहज पहुँच पुर्याउन र मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्न न्यायपालिकालाई आग्रह समेत गर्नुभयो। न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदी न्यायपालिका प्रति जनआस्था अभिवृद्धि गर्नु आजको आवश्यकता रहेकोमा उहाँले जोड़ दिनु भएको छ।
2: सोही कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भएको छ। न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक सर्वोच्चताका विषयमा गम्भीर प्रश्नहरू उहाँले उठाउनु भएको हो। कानूनी राज्यको नाममा असमान प्रयोगको जग बसाल्ने प्रयास भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। अख्तियारी र विधिको प्रयोगको बहानामा न्यायपालिकालाई आज्ञाकारी बनाउन खोजिएको त छैन भन्ने प्रश्न उठेको उहाँको भनाइ छ। उहाँले शक्तिको उन्मादमा गरिने संवैधानिक उल्लंघनप्रति कट्टाक्ष गर्दै बाघको उदाहरण दिएर चेतावनी समेत दिनुभएको छ। न्यायलाई आफ्नै स्वार्थको संरक्षण गर्ने मुखुन्द्रो बनाउन खोजिएको भन्दै उहाँले संविधान उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म वफादार कार्यान्वयन सम्भव नरहेको स्पष्ट पार्नुभयो। साथै न्यायपालिकामा गरिने सुधार कुनै एक निकायको मात्र नभई राज्यका समस्त अंगहरूको साझा दायित्व भएको भन्दै उहाँले न्यायाधीश कानून व्यवसायी र सरकारवाला निकायको सकारात्मक सहयोगको अपेक्षा गर्नु भएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ। सरकारको नेतृत्व गर्न अघि पनि प्रशिक्षण दिएको रासपा
2: उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म वफादार कार्यान्वयन सम्भव नरहेको स्पष्ट पार्नुभयो। साथै न्यायपालिकामा गरिने सुधार कुनै एक निकायको मात्र नभई राज्यका समस्त

0: सरकारमा सहभागी भएपछि पनि दुई दिने प्रशिक्षण शुरू गरेको हो। स्टाफ कलेज जावलाकेलमा रासोपा सांसदहरूको प्रशिक्षण चलिरहेको छ। पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम बारे रासोपाको प्रशिक्षण चलिरहेको हो। रासपाको प्रशिक्षणमा सामाजिक सञ्जालमा पार्टीको विषयमा विभिन्न टीका टिप्पणी गरेपछि आशिका तामाङलाई स्पष्टीकरण सोध्ने तयारी समेत भइरहेको छ। वैशाख 28 गतेदेखि शुरू हुने बजेट अधिवेशनको तयारी स्वरूप आफ्ना सांसदहरूलाई रासपाले प्रशिक्षण दिएको जनाएको छ। प्रशिक्षणमा प्रधानमन्त्री एवं रासपा संसदीय दलका नेता बालेन्द्र साह बालेन नजाने हुनुभएको छ। भोलि सभापति रवि लामिछानेले प्रशिक्षण दिनुहुने रासपाका सांसद बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
1: अब सदन चल्दैछ, 28 गतेबाट सदन चल्ने भइसकेपछि हाम्रो अब केही सांसदहरू जोरिया लाउनु भएको छ, धेरै सांसदहरू नयाँ हुनुहुन्छ। अस्ति हामीले अलिकति केही शुरूआत त गर्यौं, केही अभ्यास त गर्यौं, तर यो अलिकति बजेट अधिवेशन पनि भएको र अब अहिले धेरै हाम्रो विधेयकहरू पनि प्रस्तुत हुने क्रममा भएको हुनाले अब हामीले कसरी काम गर्ने, वर्कलोड पनि एकदम हेभी छ, यसलाई लाइट कसरी बनाउन सकिन्छ भन्ने विषयहरूमा बढी केन्द्रित थियो हाम्रो प्रशिक्षण। प्रधानमन्त्री त आउनुहुन्न, सभापतिज्यू आउने कुरा छ, भोलि आउनुहुन्छ होला, आज आउनु भएको छैन। आज हाम्रो चाहिँ अब सचेतक हुनु, मुख्य सचेतक हुनुभयो, सचेतक हुनुभयो। यो प्रशिक्षण विभागले आयोजना गरेको हुनाले प्रशिक्षण विभागको साथीहरू धेरै हुनुहुन्छ।
2: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारले शक्ति र संख्याको दम्भमा लोकतन्त्रलाई नियन्त्रण गर्न खोजे, कांग्रेस प्रतिवादमा उत्रने चेतावनी दिनुभएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै थापाले लोकतन्त्रलाई लहर तन्त्र बनाउन खोजिए कंग्रेस सतीसाल झै उभिने बताउनु भएको हो। पार्टीभित्रको अनुशासनका विषयमा झनै कड़ा रूपमा प्रस्तुत हुनुभएका सभापति थापाले चुनावमा रूख चिन्ह बाहेक अन्यत्र मतदान गर्ने नेताहरूलाई कार्यवाही गर्ने घोषणा गर्नुभएको छ। उम्मेद्वार मन नपरेको वाहनामा अन्तै भोट हाल्ने छुट क्रियाशील सदस्यलाई नभएको उहाँको भनाइ छ। गत फागुनको निर्वाचनमा उम्मेद्वारलाई असहयोग गर्ने नेताहरूलाई केही समयका लागि जिम्मेवारी मुक्त गरिने उहाँले प्रश्न पार्नु भएको छ। राजनैतिक समीकरणका सन्दर्भमा बोल्दै सभापति थापाले प्रदेश सरकारहरूमा एमालेसँगको सहकार्य तत्काल नछुट्ने पनि बताउनु भएको छ। पूर्व सभापति शेरबहादुर देउवाको योगदानको अवमूल्यन हुन नहुने भन्दै थापाले देउवा बिना सम्भव छैन भन्नेहरूले नै उहाँलाई कमजोर बनाउन लागेको टिप्पणी समेत गर्नुभएको छ।
0: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई लक्षित गरी देशभरका 6743 ओडामा क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्य अगाडि बढ़ाएको जनाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज विज्ञप्ति जारी गर्दै सबै सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर केन्द्रीय कार्यालयको नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको छ। वडा सभापति मार्फत हुने यो डिजिटल प्रक्रियाले महाधिवेशनलाई पारदर्शी बनाउने दावी पार्टीले गरे पनि आन्तरिक विवाद भने चुलिएको छ। पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले सभापति गगन थापा नेतृत्वको कार्य समितिले अघि बढ़ाएको यो प्रक्रियालाई स्वीकार नगर्ने भन्दै अध्यावधि कार्य बहिष्कार गरेका छन्। सदस्यताको विषयलाई लिएर कांग्रेसभित्रको विवाद अझै साम्य हुन सकेको छैन।
2: यता नेकपा एमाले संसदीय दलले 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले आगामी बजेट अधिवेशनलाई प्रभावकारी बनाउन र दलको सांगठनिक संरचनालाई पूर्णता दिन यो बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित बोर्डमा दलका पदाधिकारी र विभिन्न संसदीय समितिका संयोजकहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति कड़ा आपत्ति प्रकट गर्दै संसदलाई उपेक्षा गरेर अध्यादेश मार्फत शासन चलाउन खोजेको आरोप लगाएको छ। बैठकमा सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले चलाएको डोजर आतंक र त्यसबाट सृजित मानव अधिकार उल्लंघनको विषयमा समेत गम्भीर छलफल भएको छ। राज्यले नागरिकको आत्मसम्मानमा चोट पुर्याएको र कतिपयलाई आत्महत्याको बाटो रोज्न बाध्य पारेको भन्दै एमाले यस मुद्दालाई आगामी वैशाख 28 गतेदेखि शुरू हुने बजेट अधिवेशनमा प्राथमिकताका साथ उठाउने निर्णय गरेको छ। महरले आगामी सदन सुचारू हुने वा नहुने भन्ने कुरा सरकारको व्यवहारमा निर्भर रहने चेतावनी दिनुभएको छ।
0: काठमाडौँको माइती घरमा भने आज सुकुम्बासीका पक्षमा सरको नाराबाजी भएको छ। श्रम संस्कृति पार्टीले यो देश गरीबको पनि हो भन्दै सरकारको डोजर आतंक र सीमा सुरक्षामा देखिएको लाचारी विरूद्ध खबरदारी गरेको छ। प्रदर्शनका क्रममा नेता छोटे पठानले सरकारले आफ्नै नागरिकको घर भत्काउन बहादुरी देखाएको तर कालापानी र लिपोलेखमा विदेशीले

0: बाटो बनाउँदा मुख दर्शक बनेको भन्दै आक्रोश पोख्नुभयो। उहाँले स्थानीय सरकार र केन्द्र सरकार दुवै सुकुम्बासी व्यवस्थापनमा अन्यलमा रहेको र गरीबलाई उठीवास लगाउन मात्र उद्धत रहेको आरोप लगाउनुभयो। पछिल्लो समय सुकुम्बासी बस्ती हटाउने सरकारको कदम र सीमा सुरक्षाको विषयलाई लिएर श्रम संस्कृति पार्टीले आफ्नो विरोधलाई थप सशक्त बनाउने चेतावनी समेत दिएको छ।
1: बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले आगामी सोमबारदेखि जेठ 3 गतेसम्म देशभर विशेष अभियान संचालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आम नागरिकको दैनिक जीवनसँग जोड़िएको महँगी र मूल्यवृद्धिको समस्या समाधान गर्न यो सप्ताह शुरू गर्न लागि हो। यस अभियान अन्तर्गत सतत रोटे जिल्ला प्रशासन कार्यालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई विशेष निर्देशन दिइसकिएको छ। अब प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रका पसलहरूमा अनिवार्य मूल्य सूची राख्न लगाउनुपर्नेछ र सोको नियमित अनुगमन गर्नुपर्नेछ। यदि कसैले मूल्य सूची नराखेको वा वास्तविक मूल्यभन्दा बढ़ी लिएको पाइएमा तत्काल कड़ा कानूनी कार्यवाही गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र व्यापारीलाई जवाफदेही बनाउन शुरू गरिएको यस अभियानमा सहयोग गर्न सरकार नागरिक समाज र संचारकर्मीलाई समेत आह्वान गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

साइट। यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा TCL का विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याश ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन TCL, इन्सपायर ग्रेटनेस।

नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजी का टिभी एन्ड होम अप्लायन्सेस को खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस्ट वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्टोर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली रेडियो नेटवर्कमा अब बाँकी खबर। दाङको राजापुर गाउँपालिकामा वनको दाउरा संकलन गर्ने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको हत्या भएको छ। राजपुर गाउँपालिका वडा नम्बर 4 मोतीपुरमा रहेको राम जानकी सामुदायिक वनमा आज दिउँसो दाउरा संकलनका क्रममा स्थानीय बीच विवाद भएको हो। विवादका क्रममा सोही गाउँपालिकाका इच्छा कुमार रैदासले धारिलो हतियार प्रहार गर्दा 56 वर्षीय भोला यादवको मृत्यु भएको जिल्ला प्रहरीकारले दाङले जनाएको छ। आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ। हत्यापछि फरार रहेका आरोपित रैदासको खोजीका लागि प्रहरीले विशेष टोली परिचालन गरेको छ।
4: आगामी मनसून जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभरको उद्धार र प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखेको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गरी विपद व्यवस्थापनका लागि प्रहरी टोली तम तयार रहेको जानकारी दिनुभएको छ। विपदबाट हुन सक्ने मानवीय र भौतिक क्षति कम गर्न पहिरो जान सक्ने सम्भावित क्षेत्रको पहिचान गरिसकिएको र राष्ट्रिय राजमार्गहरू अवरूद्ध हुन नदिन विशेष सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। प्रवक्ता काफ्लेका अनुसार सबै प्रदेशमा उद्धार तथा राहत सामग्री पुगिसकेको छ भने तल्ला युनिट समय पूर्वाभ्यास र आवश्यक सामग्रीको व्यवस्थापन भइसकेको छ। प्रहरीले नागरिकलाई सम्भावित जोखिमबारे सुसूचित गराउँदै ढुक्क हुन आग्रह गरेको छ।
3: भारतको जोगबनी हुँदै विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि अबदेखि अनिवार्य रूपमा परिचय पत्र देखाउनु पर्ने व्यवस्था लागू गरिएको छ। सीमा क्षेत्रमा बढ़दो तस्करी, अवैध गतिविधि र शंकास्पद व्यक्तिको आवागमनलाई नियन्त्रण गर्न मोरङ प्रशासनले सुरक्षा सक्रियता बढ़ाएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले आज सीमा क्षेत्रको स्थलगत अनुगमन गरी नयाँ व्यवस्थालाई कड़ाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। अबदेखि सीमा नाका पार गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात जस्तै नागरिकता, आधार कार्ड वा अन्य सरकारी परिचय पत्र सुरक्षाकर्मीलाई देखाउनु पर्नेछ। प्रशासनको यो निर्णयसँगै सीमा क्षेत्रमा सुरक्षा निकायले माइकिङ गर्दै सर्वसाधारणलाई नयाँ नियमबारे जानकारी गराइरहेका छन्।
4: एम्बुलेन्स सेवालाई मर्यादित र पारदर्शी बनाउन चितवन जिल्लामा संचालित सबै एम्बुलेन्समा जीपीएस प्रदान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले जीपीएस जडान नगर्ने एम्बुलेन्सलाई जिल्लाभर संचालनमा रोक लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै एम्बुलेन्सलाई 7 दिनभित्र स्वास्थ्य कार्यालयमा अनिवार्य विवरण दर्ता गर्न निर्देशन दिएको छ। दर्ता भएका एम्बुलेन्सले 15 दिनभित्र अनिवार्य रूपमा जीपीएस प्रणाली जडान गरी त्यसको जानकारी बुझाउनुपर्नेछ। सेवा संचालनमा देखिएका विकृति र बिरामीसँग मनलाग्दै भाडा असुल्ने प्रवृत्ति रोक्न यस्तो कदम चालिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्म को प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।

0: यो नयाँ वर्षको अवसरमा सिजी का टिभी एन्ड होम अप्लायन्सेस को खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भएपुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपालको कुल ऊर्जा जडित क्षमता 4296 मेगावाट पुगेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका आयोजनाहरूबाट उत्पादित बिजुलीका आधारमा यो नयाँ क्षमता कायम भएको हो। चालू आर्थिक वर्षको अन्त्यसम्म विद्युत उत्पादन 4500 मेगावाट पुग्ने मन्त्रालयको प्रक्षेपण छ। हाल विद्युत प्रणालीमा सुधार आएसँगै 79% नेपाली जनतामा बिजुलीको पहुँच पुगेको छ भने प्रति व्यक्ति विद्युत खपत वार्षिक 450 किलोवाट घण्टा पुगेको छ। सरकार र विद्युत प्राधिकरणको विशेष अभियानका कारण विद्युत चुवाट घटेर 12.5% सीमित भएको छ। प्राविधिक चुवाट कम गर्न सब स्टेशनको क्षमता विस्तार र प्रसारण लाइनको स्तरोन्नतिलाई तीव्रता दिएको प्राधिकरणले जनाएको छ। हाल देशभर 66 केवी भन्दा माथिका करिब 7300 किलोमिटर प्रसारण लाइन निर्माण भइसकेका छन्।
3: अब विदेशका खबर। छिमेकी मुलुक भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी भाजपाले ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक सरकार बनाएको छ। नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन्। राज्यपाल आरएन रविले अधिकारीलाई शपथ गराएका हुन्। 15 वर्ष लामो ममता बनर्जीको तृणमूल कंग्रेसको सत्तालाई पाखा लगाउँदै भाजपाले 294 मध्ये 207 सीट जितेर 2/3 बहुमतका साथ सरकार बनाएको हो। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। अधिकारीसँगै अन्य 5 जना मन्त्रीहरूले पनि शपथ लिएका छन्।
2: युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम हालसम्मकै उच्च स्तरमा पुगेको भन्दै गम्भीर चेतावनी दिएको छ। वैज्ञानिकहरूका अनुसार मे महिनामा समुद्री तापक्रमले विगतका सबै ऐतिहासिक रेकर्डहरू तोड्ने सम्भावना बलियो देखिएको छ। विशेष गरी प्रशान्त महासागर क्षेत्रमा एल निनो अवस्था विकसित हुँदै गएकाले विश्वभर खडेरी, अत्यधिक वर्षा र चरम मौसमी घटना बन्न सक्ने विश्व मौसम संगठनले जनाएको छ। मानव गतिविधिबाट उत्सर्जित हरित गृह ग्यास र एल निनोको संयुक्त प्रभावका कारण सन् 2027 पृथ्वीको तापक्रमले नयाँ उचाइ लिने अनुमान गरिएको छ। जलवायु विज्ञहरूले जीवाश्म ईन्धनको प्रयोग घटाउन ढिलाइ गरे पृथ्वीको जलवायु प्रणालीमा अपूरणीय क्षति पुग्ने चेतावनी दिएका छन्।
3: अब खेलकुद। नेपाल एले स्कटल्याण्ड र अमेरिका सम्मिलित एक दिवसीय अभ्यासको श्रृंखला जितेको छ। आज मुल्पानी स्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डलाई डीएलएस प्रणालीका आधारमा 9 रनले पराजित गर्दै नेपालले एक खेल अगावै श्रृंखला आफ्नो पक्षमा पारेको हो। श्रृंखलाका 4 मध्ये 3 खेल जित्दै घरेलु टोली नेपाल एले यो सफलता हात पारेको हो। आजको खेलमा स्कटल्याण्डले प्रस्तुत गरेको 303 रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले 34/5 बलमा 4 विकेट गुमाएर 204 रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि अम्पायरले डीएलएस विधि अनुसार नेपाललाई विजय घोषित गरेका हुन्। आगामी सोमबारदेखि शुरू हुने क्रिकेट विश्वकप लीग टूको तयारी स्वरूप यो अभ्यास श्रृंखला आयोजना गरिएको हो। नेपाल एले अब श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
2: सुनसरीको भोक्रा नरसिंह गाउँपालिकामा कोशी प्राइड लीग सीजन 3 को आकर्षक ट्रफी अनावरण गरिएको छ। नेपालको उदयमान घरेलु क्रिकेट लीगका रूपमा परिचित यस प्रतियोगिताको आगामी जेठ 9 गतेदेखि शुरू हुने तयारी स्वरूप आज ट्रफी सार्वजनिक गरिएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: फैसला कार्यान्वयन नहुँदा विधिको शासनमै चुनौती। 1,25,000 वर्ष कैद र 31 अर्ब जरिवाना असुल गर्न बाँकी। सरकारसँग सहयोगको माग। न्यायको धरातलमा धरा थाप्ने दुष्प्रयास नगर्न कायम मकायम प्रधान न्यायाधीश मल्लको चेतावनी।
2: राष्ट्रपतिका सांसदहरू प्रशिक्षणमा। संसदको बजेट अधिवेशन बारे ब्रिफिङ भोलि सभापति लामिछानेले प्रशिक्षण दिने। प्रधानमन्त्री बारे नजाने। शक्ति र संख्याको दम्म नदेखाउन कांग्रेस सभापति गगन थापाको सरकारलाई चेतावनी। चेतावनी।
3: मनलाग्दी मूल्य तोक्ने व्यापारीमाथि कड़ा कार्यवाही हुने। विराटनगरको रानी नाका पार गर्न अब परिचय पत्र अनिवार्य। तस्करी र शंकास्पद आवागमन रोक्न प्रशासनको नयाँ नियम। मनसुनजन्य विपदका लागि नेपाल प्रहरी हाई अलर्टमा। उद्धार टोली र राहत सामग्री देशभर तैनात।
2: पश्चिम बंगालमा पहिलो पटक भाजपाको सरकार। शुभेन्दु अधिकारीले लिए शपथ। महासागरहरूको सतही तापमा हालसम्मकै उच्च। विश्वभर खडेरीको जोखिम।
3: र एक खेल अगावै एक दिवसीय अभ्यास श्रृंखला नेपाल एले जित्यो। स्कटल्याण्ड 9 रनले पराजित। कोशी प्राइड लीगको ट्रफी सार्वजनिक। हौसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी। नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका भिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: नागरिक समाज र संचारकर्मीलाई सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत आग्रह गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल संचालनमा ल्याएको छ। पर्सीदेखि सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले सुझाव संकलन पोर्टल संचालनमा ल्याएको हो। पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद सशक्त संसद भन्ने नाराका साथ भोलिसम्म सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम शुरू भएको हो। ललितपुरको जावलाखेलमा आजदेखि शुरू भएको प्रशिक्षणमा पार्टी पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रियताको मुद्दामा सरकारलाई पार्टीको साथ र सहयोग रहने बताउनु भएको छ। पार्टी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढ़ीमा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताउनुभयो। सभापति थापाले नेता कार्यकर्तालाई पराजित मानसिक त्यागेर आफ्नो जिम्मेवारी अनुसार संगठनको काममा लाग्न निर्देशन दिँदै गत निर्वाचनमा पार्टीका उम्मेद्वारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारी भन्दा बाहिर राखिने बताउनुभयो। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ पार्टीलाई सम्हालेर अघि बढ़ने समय आएको बताउनुभयो। महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्र कसैप्रति कुनै आग्रह पूर्वाग्रह नराखेर पार्टी संगठन एकीकृत र सुदृढ़ पार्दै अघि बढ़ने बताउनुभयो। क्रममा कंग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री कमल बहादुर शाहले पार्टीलाई एक ढिका बनाएर लानुपर्नेमा जोड़ दिनुभयो। कैलालीको टीकापुर क्षेत्रका स्थानीय व्यापारीहरू 100 रूपियाँ भन्दा बढ़ी मूल्यको सामानमा भन्सार कर लिने सरकारको निर्णयबाट खुशी भएका छन्। भन्सार बिन्दुमा कड़ाई भएपछि स्थानीय उत्पादनले बजार पाउने, व्यापार व्यवसाय बढ़ने र रोजगारीका अवसरहरू सृजना हुने उनीहरूको बुझाइ छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
1: सरकारले 100 रूपियाँको सामानमा पनि भन्सार कर लगाउने नियमको कैलालीको टीकापुरका व्यापारीहरूले समर्थन गरेका छन्। उनीहरूले सरकारले गरेको यो निर्णयको स्वागत गर्दै ले सरकारको कर प्रणालीमा सुधार हुनुका साथै स्थानीय व्यापारलाई पनि फाइदा पुग्ने बताएका छन्। टीकापुरका व्यापारी दिपेन्द्र कठायत।
2: युवाहरूले रोजगारी पाउनुका साथै यहाँको स्थानीय सामानहरूको बजारीकरण हुने र यहाँको सामानहरू चाहिँ उचित मूल्य पाउने हुँदा अहिले जुन सरकारले लिएको निर्णय छ यो निर्णय अति नै समय सान्दर्भिक निर्णय छ, समय सापेक्ष निर्णय छ।
1: दिपेन्द्र कठायत जस्तै टीकापुरकै अर्का व्यापारी पुष्पराज देवगडा पनि सरकारको निर्णयले सीमा क्षेत्रका व्यापारीहरूलाई राहतको महसुस भएको बताउनुहुन्छ।
3: बोर्डर सीमितका व्यापारीहरूलाई अलि राहतको महसुस पनि भइरहेको छ र कसैले भन्सार गरेर नै ल्याउँछ भने त सरकारलाई राजस्व पनि बढ़िरहने कुरा रह्यो र आफ्नो देशको लागि दुई पैसा हामीले आफ्नै देशमा नै कर तिरेर देशको लागि राम्रो हुने भयो।
1: सीमा क्षेत्रमा कडाई नहुँदा यसअघि यस क्षेत्रबाट भारतको तेकुनिया जाने खकरौला नाकामा मानिसहरूको ठूलो भीड़भाड़ हुने गरेको थियो। अहिले त्यो भीड़भाड़ हटेको छ। यसले गर्दा यहाँका बजारहरूमा व्यापार हुन थालेको र नेपाली रूपियाँ भारत जानबाट पनि जोगिएको बताउनुहुन्छ अर्का व्यापारी सुनिता चौधरी।
4: सरकारले एकदम ठिक गरेको छ किनकि हाम्रो यता नेपालमा व्यापार व्यवसाय पनि बढ्नुका साथसाथै जनताहरू इण्डियातिर नगइकन नेपालमै सब थोक किनमेल गरेपछि हाम्रो राष्ट्रको ढुकुटी बढ्नेछ।
1: व्यापारी मिनबहादुर ठनाल पनि नेपाल सरकारले नेपाल भारत सिमानामा लगाउनु पर्ने सही नियम अहिले लागू गरेको बताउनुहुन्छ।
5: मेरो बुझाइमा नेपाल भारतको जो बोर्डरमा हुनुपर्ने पढाई हो त्यही अनुसार हुनुपर्ने नियम लागू गरेको हो सरकारले। अहिले नियम अनुसार चलाएको छ सरकारले, त्यसको लागि हामी यो नराम्रो मान्दैन, राम्रै कुरा हो।
1: टीकापुर उद्योग वाणिज्य संघले पनि भन्सारमा कडाई गर्नुपर्ने भन्दै पटक पटक खगरूला नाकामा गएर भन्सार कार्यालय र त्यहाँ स्थित बीओपी कार्यालयलाई आग्रह गर्दा पनि कडाई हुन सकेको थिएन। अहिलेको सरकारले त्यसलाई कडाई गरेकोमा यसलाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल सिन्हा।
6: टीकापुर उद्योग वाणिज्य संघले विगतका वर्षहरूमा पनि जस्तो सरकारको त्यो नीति नहुँदा पनि हामी भन्सार कार्यालय
5: हो त्यही अनुसार हुनुपर्ने नियम लागू गरेको हो सरकारले। अहिले नियम अनुसार चलाएको छ सरकारले, त्यसको लागि हामी यो नराम्रो मान्दैन, राम्रै कुरा हो।
1: टिकापुर उद्योग वाणिज्य संघले पनि भन्सारमा कडाई गर्नुपर्ने भन्दै पटक पटक

0: पटक पटक उहाँहरूलाई आग्रह गरे अवस्था पनि हो। यसलाई हामीले एकदम सकारात्मक रूपमा लिएका छौँ र यसले राज्यको राजस्वमा पनि वृद्धि हुन्छ र व्यवसायीले पनि व्यवसाय गरी खाने वातावरण चाहिँ सिर्जना हुन्छ। यसलाई हामी स्वागत योग्य रूपमा लिएका छौँ।
1: सरकारले गरेका सकारात्मक निर्णयमा नागरिकको हातेमालो हुनु राम्रो कुरा हो। यसले देशको भविष्य निर्माणमा सघाउ पुर्याउँछ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
2: राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यवहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकार लगायत सबैलाई उहाँले सुझाव दिनुभयो। राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा शरीक गराई उत्पादनसँग जोड्ने एवं उनीहरूलाई सम्बन्धित विषयका नीति निर्माण र सामुदायिक तहका क्रियाकलापमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन शुरू गरिएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यले सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन शुरू गरिएको जानकारी दिनुभयो। हालसम्म नगरपालिकाको सम्पर्कमा 60 परिवार वास्तविक भूमिहीन सुकुम्बासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो। नगर प्रमुख आचार्यका अनुसार करिब 36 बीघा क्षेत्रफल जग्गा अतिक्रमण 751 परिवार घर तहरा बनाएर बसिरहेका छन्। तीमध्ये अव्यवस्थित बसोबासी 416, भूमिहीन दलित 172 र भूमिहीन सुकुम्बासी 163 जना रहेको उहाँले जानकारी दिनुभयो। बैतडीको मेलौली नगरपालिका ओडा नम्बर 1 स्थित इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ। इलाका प्रशासन कार्यालयमा सञ्चालनमा आएपछि नेपाली नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र लगायतका प्रशासनिक सेवा लिन सदरमुकाम पुग्नुपर्ने स्थानीय नागरिकलाई सहज भएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
3: बैतडीको मेलौली नगरपालिका ओडा नम्बर 1 इलाका प्रशासन कार्यालयले सेवा दिन थालेको हो। मेलौलीमा इलाका शासन कार्यालय सञ्चालन भएसँगै तल्लो सुराट क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने बताउनुहुन्छ इलाका प्रशासन कार्यालयका प्रमुख महेश भट्ट।
4: जनशक्ति अहिलेको लागि हामीसँग एकजना
3: इलाका प्रशासन कार्यालय उद्घाटनका दिन मेलौली नगरपालिका साथका स्थानीय दीपक अवस्थीलाई नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गर्दै इलाका प्रशासन कार्यालयबाट सेवा शुभारम्भ गरिएको हो। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई।
5: इलाका प्रशासन कार्यालय भएपछि त्यहाँ प्रतिनिधि राष्ट्रिय परिचय पत्र अब त्यहीबाट प्राप्त गर्नुहुनेछ। तय गरेर सदरमुकामसम्म आउनु पर्दैन, जसले गर्दाखेरि उहाँहरूको समयको बचत, सेवा प्रवाह छिटो लिएर आफ्नै गाउँठाउँबाट हुने हुँदाखेरि उहाँहरू एकदम उत्साही र खुसी हुनुहुन्छ। किनभने एकचोटि सरकारी कार्यालय जनताका आवश्यकतालाई महसुस गरेर खुलिसकेपछि त्यसलाई बन्द गर्ने भन्ने त प्रश्नै आउँदैन, दीर्घकालीन रूपमा हो।
3: इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई प्रशासनिक सेवा सहज र सुलभ रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ। अब नेपाली नागरिकता र राष्ट्रिय परिचय पत्रकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता जनक बहादुर चन्द।
6: पहिले हामी यहाँबाट हिँडेर अहिले त रोड पुग्या छ, यो स्थानीय तह भएपछि त गाडीको सुविधा सबै कुरा छ। पहिले हिँडेर हामीले एक हप्ता लगाएर नागरिकताको लागि 10,000 खर्च गर्नुपर्ने, 20,000 खर्च गर्नुपर्ने बाध्यता थियो हाम्रो यो तल्लो बेल्टलाई। अहिले धेरै नै राहत पुग्छ, धेरै नै खुसी छौँ हामी, धेरै नै एकदम सजिलो भएको छ, यहाँका जनता एकदम खुसी छन्, सजिलो छ।
3: जिल्लामा बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै इलाका प्रशासनको संख्या 2 पुगेको छ। पुर्चौली नगरपालिकाको हातमा यसअघि नै इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेर सेवा दिँदै आएको छ। रेडियो नेपाल, गोविन्द पन्त, बैतडी।
2: आगामी सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले सोमबारदेखि जेठ 1 संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न लागेको हो। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिनुभयो। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभयो। चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन

0: एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा संचालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। बैठकले जिल्लाभर संचालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गरी 15 दिनभित्र जीपीएस प्रणाली जडान निर्देशन दिएको प्रमुख जिल्लाधिकारी गणेश अर्यालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज हजका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई विदाई गर्नुभएको छ। विदाई कार्यक्रममा उहाँहरूले नेपाल र साउदी अरब बीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल र सुरक्षित यात्राको कामना गर्नुभयो। उहाँहरूले हज इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक आस्था, अनुशासन र आध्यात्मिक एकताको प्रतीक भएकोले यात्रुहरूको सहज व्यवस्थापन, सुरक्षा तथा आवश्यक सहकार्यका लागि सम्बन्धित निकायको ध्यान आकर्षण समेत गराउनु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिने युद्धविराम भएको घोषणा गर्नुभएको छ। जर्मनमाथि तत्कालीन सोभियत संघले विजय हासिल गरेको सम्झनामा खुशियाली मनाउन रूस र युक्रेनले घोषित युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कामाथि लगाइरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गर्नुभएको हो। ट्रम्पको घोषणा लगत्तै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्धविरामको पुष्टि गरे भने रूस पनि त्यसमा सहमत भएको रूसी संचार माध्यमले जनाएका छन्। 3 दिने युद्धविरामका क्रममा दुई देश बीच लड़ाईका सबै गतिविधि बन्द गर्ने र दुवै देशबाट 1,000 जना कैदीहरू साटासाट समावेश हुनेछ। अमेरिकाले रूस र युक्रेन बीच कैयौं चरणका वार्ताको मध्यस्थता गरिसकेको छ, तर ती वार्ताहरूले अहिलेसम्म नतिजा दिन सकेको छैन। नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा यसै हप्ता गरेको कार्यवाहीमा कम्तीमा 50 विद्रोहीको मृत्यु भएको छ। सन् 2009 त्यहाँ बोको हराम र उसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसँग लड़िरहेको छ। उनीहरूले यस क्षेत्रमा इस्लामिक स्टेट स्थापना गर्ने बताउँदै आएका छन्। झडपमा कम्तीमा 50 जना विद्रोहीको मृत्यु भएको र ठूलो परिमाणमा हातहतियार र गोला बारूद बरामद गरिनुका साथै दुई सैनिकको मृत्यु भएको सेनाले जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार उत्तर पूर्वी नाइजेरियामा विद्रोहले 40,000 भन्दा बढ़ीको ज्यान लिएको छ भने करिब 20,00,000 मानिस विस्थापित भएका छन्। इरानको फुटबल संघले सन् 2026 विश्वकपमा पुरूष राष्ट्रिय टोलीले भाग लिने जनाएको छ। इरानी टोलीले मध्य पूर्वमा रहेको युद्धलाई संकेत गर्दै आयोजकलाई आफ्ना केही शर्तलाई सम्बोधन गर्न तयार हुनुपर्ने पनि बताएको छ। इरानी संघका अध्यक्ष मेहदी ताजको इरानको सेनाको वैचारिक शाखा इस्लामिक रेभोल्यूशनरी गार्ड कोरसँग सम्बन्ध रहेको भन्दै क्यानाडाले गत महिना फिफा कंग्रेसमा संघका प्रमुखलाई प्रवेश गराउन अस्वीकार गरेपछि देखिएको अन्योल बीच इरानको यो भनाई आएको हो। इरानी फुटबल महासंघका अनुसार राष्ट्रिय टोलीका सबै कर्मचारीहरूलाई भिसा प्रदान गर्ने, सम्मान गरिनुपर्ने, प्रतियोगिताको क्रममा टोलीको झण्डा र राष्ट्रिय गानको सम्मानका साथै विमानस्थल, होटल र स्टेडियमको मार्गमा उच्च सुरक्षाको माग समावेश गरिएका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले प्रतियोगितामा इरानका फुटबलरलाई हार्दिकताका साथ स्वागत गरिने बताउनु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: नेपालको कुल विद्युत जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेकको 4,296 मेगावाट क्षमता निर्धारण भएको हो। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडी क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल 3,000 मेगावाट क्षमताका आयोजना निर्माणको क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। हालसम्म 36 केबी भन्दा माथिका करिब 7,360 सर्किट किलोमिटर र 33 केबी क्षमताका करिब 8,225 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। पछिल्लो समय प्रति व्यक्ति विद्युत खपत 450 किलो वाट घण्टा बराबर पुगेको छ। हालसम्म राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत पहुँच पुग्ने जनसंख्या 99% बराबर पुगेको छ। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर भएको छ भने लघु तथा साना जलविद्युत आयोजनाबाट 55.3 मेगावाट विद्युत उत्पादन भएको छ। विदेशबाट सामान आयात गर्दा अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी टाँस्नुपर्ने नियम कार्यान्वयनमा आएसँगै रोकिएको रोसुवा भन्सार कार्यालयको जाँचपास पुनः सुचारू भएको छ। पैठारीकर्ताहरूले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँसी बजारमा पठाउने सहमति भए पश्चात प्रक्रिया नियमित रूपमा शुरू भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो। भन्सार कार्यालयका अनुसार दैनिक उपभोग्य सामग्रीको जाँचपास शुरू भएको पहिलो दिन बिहिबार करिब 4,50,00,000 र शुक्रबार 2 करोड़ गरी दुई दिनमा 6,50,00,000 राजस्व संकलन भएको छ। उपभोक्ताको हित संरक्षणका लागि आयातित वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य एमआरपीको स्टिकर टाँस्नुपर्ने व्यवस्था यही वैशाख 15 गतेदेखि भन्सार कार्यालयहरूमा कार्यान्वयनमा ल्याइएको थियो। झापाको मेची भन्सार कार्यालय मातहतका 5 छोटी भन्सार कार्यालयहरू बन्द हुँदा कारोबार ठप्प भएको छ। राजस्व असुली सीमा पार व्यापारको सहजीकरणका लागि मेची भन्सार कार्यालय मातहत रहने गरी स्थापना गरिएका 6 छोटी भन्सार कार्यालय मध्ये हाल एउटा मात्र सञ्चालनमा रहेको छ। मेची भन्सार कार्यालय अन्तर्गत गौरीगंज 2 8 मौजा छोटी भन्सार लगायतका भन्सार स्थापना भएका थिए। हाल गौरीगंज 2 स्थित 8 मौजा बाहेक अरू छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकडभित्ताका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। आवश्यक पूर्वाधार र व्यवस्थापकीय कमीका कारण ती कार्यालयहरू सञ्चालन गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो।
3: काठमाडौँमा जारी एक दिवसीय अभ्यास श्रृंखलामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। श्रृंखलाको चौथो खेलमा शनिबार नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस मेथडमा 9 रनले पराजित गरेको हो। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34.5 ओभरमा 4 विकेट गुमाउँदै 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली 9 रनले विजयी भयो। स्कटल्याण्ड विरूद्ध नेपालका सन्दीप जोराले अभिजित 83 र ईशान पाण्डेले 50 रनको योगदान गरे। त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 8 विकेटको क्षतिमा 303 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सीले 62 र माइकल इंग्लिसले नट आउट 56 रन बनाउँदा नेपालका आकाश चन्दले 3 विकेट लिए। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। यसअघि बिहिबार भएको खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 54 रनले र शुक्रबार भएको खेलमा अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो। श्रृंखलाको अन्तिम खेलमा नेपालले सोमबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। अभ्यास खेलपछि यही वैशाख 29 जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग 2 प्रतियोगिता हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। सुनसरीको भोकराहा नर्सिङ गाउँपालिका 4 केपीएल कोशी प्राइड लीग सिजन 3 ट्रफी अनावरण गरिएको छ। नेपालको प्रमुख घरेलु क्रिकेट लीग कोशी प्राइड लीग केपीएल सिजन 3 आगामी जेठ 9 प्रारम्भ हुने भएकाले त्यसअगाडि शनिबार कोशी प्राइड लीग सिजन 3 ट्रफी अनावरण गरिएको हो। शनिबार आयोजित एक कार्यक्रमका बीच कोशी प्राइड लीग सिजन 3 ट्रफी अनावरण गरिएको हो। कोशी प्राइड लीग जस्ता प्रतियोगिताले खेलाड़ीहरूलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने उल्लेख गर्दै स्थानीय प्रादेशिक र राष्ट्रिय स्तरका क्रिकेट संरचना बीच सहकार्य आवश्यक रहेको आयोजक समितिका अफजल हुसेनले जानकारी दिनुभयो। निजी क्षेत्रको लगानी स्थानीय समुदायको साथ र क्रिकेट प्रतिको बढ़दो आकर्षणले यस्ता प्रतियोगितालाई सफल बनाउने प्रमुख आधार भएको उहाँले बताउनुभयो।
0: अब मौसम। आज राति बागमती गण्डकी लुम्बिनी प्रदेश लगायत कोशी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपात तथा सुदूरपश्चिम प्रदेश लगायत देशका तराई भूभागको एक स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस, वर्षा 0.5 2 मिलिमिटर, काठमाडौँको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 14 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर, पोखराको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 17.4 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 17.6 डिग्री सेल्सियस, वर्षा फाटफुट, र दिपायलको अधिकतम 33.1 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कानून दोषीका लागि भय र निर्दोषका लागि भरोसा हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। यस वर्षको मनसून जेठ 18 शुरू भई असोज 14 गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण। राष्ट्रियताको मुद्दामा सरकारलाई नेपाली कंग्रेसको सधैं सहयोग रहने सभापति गगन कुमार थापाको भनाई। र रूस र युक्रेन बीच 3 दिने युद्ध विराम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282 42 44282 42।
8: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेनन्।
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर 1 टिभी र होम अप्लायन्समा 25% छुट पाउनुहोस्। रु 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको इएमआई उपलब्ध छ। चुनिएका वासिङ मसिनमा 6 केजी सर्फ एक्सेलम्याटिक निशुल्क र टिभीहरूमा 12 महिनासम्मको नेट टिभी प्याकेज निशुल्क पाउनुहोस्। स्यामसङ सँगै यो नयाँ वर्षमा स्मार्ट घर, स्मार्ट सुरुवात शर्तहरू लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडलमा मात्र लागू। 24 महिनाको इएमआई 7.99% ब्याज लागू हुनेछ।
16: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण थपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: रामचन्द्र पौडेलले कानून दोषीका लागि भई र निर्देशकका लागि आशा भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। न्यायपालिका प्रति जन आस्था बढ़ाउन सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच हौसला र प्रेरणा प्रदान गर्नुपर्ने उहाँको भनाइरहेको छ। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन मोहरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको सांसद साजिता सिद्दिकीले जानकारी दिनुभयो।
1: अनि त्यसमा चाहिँ अब संसदीय दलका नेता, उपनेता, सचेतक, प्रमुख सचेतक लगायत सानसानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ। जम्मा 21 जना हुनुहुन्छ, सदनमा पनि प्रतिपक्ष छौ। त्यस कारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ। सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस हुन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
0: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6743 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढ़ाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1 लाख भन्दा बढ़ी सदस्यले अध्यावधिक गराइसकेको सीआईएनलाई बताउनुभयो।
2: अहिले यो अब हामी विस्तारै के गर्दैछौ भने अब जसको मोबाइलबाट पनि आफ्नो क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने, क्षेत्रीय कार्य समिति र ओडाले पनि गर्न सक्ने, अलिक प्रायोरिटी ओडाले गर्न सक्ने गरिकन विकास हुँदैछ। हाम्रो अहिले ओडा र क्षेत्रमा एकदम तदारुकसँग काम भइरहेछ।
0: पार्टीको निर्णय अनुसार सदस्यता अध्यावधि कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अध्यावधि भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अध्यावधि स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता कृत्यमा मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता साप्ताह चलाउन लागि हो। दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सीआईएनसँग बताउनुभयो।
3: नेतालाई चाहिँ जानकारी लिन राम्रो हुने पछि भयो होइन, त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म 1 हप्ता चल्ने, मलाई त के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो, हामीले विभिन्न निकायहरू समन्वय निकायलाई परिपत्र पनि गरिसक्यौं। अब यसमा हामी 3 वटा पक्ष हेरौं न, एउटा हामी नियामक निकाय, सरकारी निकायहरू जहाँ जहाँ जो जसले यो जिम्मेवारी लिनु भएको छ अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू, अर्को चाहिँ त्यो विभिन्न चीज वस्तुहरू सेवाहरू बिक्री गर्ने पक्ष, व्यवसाय पक्ष र त्यसपछि उपभोक्ताको पक्ष, यो 3 वटालाई चाहिँ अब जिम्मेवार रहन र जागरूक रहन यसले चाहिँ सहयोग गर्छ भन्ने लाग्छ।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषयविज्ञ र नीति निर्माणहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुलचोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
4: सहकारी ऐन 2074 दशा 103(9) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गतेभित्र दरखास्त बुझाउने म्याद रहेको छ।
0: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
5: हाम्रो चाहिँ इन्टरनली मा चाहिँ हाम्रो टिम छ नि हेल्थ डेस्कको टिमहरू उहाँहरूलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ। त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन म्याम। अब जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गर्यो भने त्यति धेरै जोखिमको अवस्था चाहिँ होइन होइन। अब तैपनि यो डब्लुएचओको सिआरओको जुन डब्लुएचओ सिआरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला, अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधारमा चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू आयो भने चाहिँ अलि बढी ध्यान दिएर हेर्नु, उहाँलाई सोध्नु कहाँबाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकेको अवस्था छ। तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो। अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरूभन्दा टाढा बस्छ भनेर अब अहिले नै भन्ने अवस्था छैन होइन। तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा रहने, सरसफाइमा चाहिँ अलि बढी ध्यान दिने होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाहरू पनि अलि बढी चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ त्यस्तो अवस्थामा।
0: साझा खबरमा अब विदेशका खबर। रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे कूटनीतिक छलफल अघि बढ़ाएका छन्। रूसका विदेश मन्त्री र साउदी अरबका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको रूसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ़न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। साथै दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढ़ाउन आवश्यक रहेको विषयमा सहमति जनाएको छ। दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ।
6: सर्लाही जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित। धानपछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए। रिपोर्टसँगै नेपाल भाषाका गीत संगीतमा आकर्षण बढेपछि लगानी कम, विशेष सम्वाद सहितको शनिवार्य विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
9: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
10: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
11: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
9: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ। त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभागमा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ। उच्च पहाड़ी हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
1: बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ होइन। अहिलेलाई अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यस्तो तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर, अब कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन। र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो, अब यो सँगसँगै अब मेघ गर्जन चट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
6: तराई मधेसमा मकै खेती खासै प्राथमिकतामा पर्दैन, तर पछिल्लो समय सर्लाही जिल्ला सहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढ़िरहेको छ। पहिले धान, त्यसपछि सुर्ती, त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
13: सर्लाही जिल्लाका बर्थुवा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरेपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ, तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढ़ेको छ।
14: किसान स्थित शेख
15: टुरमा त पानी नै हावाहुरी आयो, हावाहुरी आएर मकै ढाल्यो, मकै ढालेपछि अब पानी परिरहन्छ बेला बेलामा, त्यो भएर मकैहरू सबै पानीले कुहिएर अनि नोक्सान भयो।
14: मकै खेती सुपरजोन क्षेत्रमा मात्र होइन जिल्लाभरि फैलिएको छ। किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन्, तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपेको किसान रोजादिन मनसुर बताउनुहुन्छ।
16: मकै रोप्नु बेला पानी पर्यो, अब मकै भाँच्ने बेलामा पानी परिरहेछ, कसरी छन्क्याउने भएर चिन्तामा हामीहरू बसिरहेछ। फेरि मकै भाँच्ने बेलामा कसरी छन्क्याउने?
14: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठूलो क्षति पुगेको छ। किसानहरू लगानी जोगाउने चिन्तामा छन्। किसान श्यामभक्त मैनाली:
17: मकै ढलेर साफ छ, ट्याक्टरको जोताइ अति महँगो, किसानले कसरी उपाय के उपायले बाँच्ने, के क्षतिपूर्ति पाउने त भन्नु, कसले के दिन्छ यस्तो उपाय? केही छ हाम्रो यहाँ, हामी किसान त खतम हुने मान्छेवाला, पानी परेर व्यापक छ सधैँ।
14: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो, जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ। तर बिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्रा मैनालीको दुखेसो छ।
18: मकै ढलेपछि उपज पनि कम नै हुन्छ आउँछ, अब हामी किसानलाई जताबाट गरे पनि दुई पैसा आउँदैन, कसरी व्यवहार गर्नु? त्यही त हो, के गर्नु सकिँदैन, जे जे भने खप्नै पर्यो, व्यवहार गर्नै पर्यो। मकै झरिसकेपछि व्यापारीले पनि कम दाम लाउँछ, वेट पनि घटी हुन्छ, पानी परेको परै छ गर्छ, कसरी टिप्नु सब मरिसक्यो।
14: नेपाल कृषि प्रधान मुलुक भए पनि मल खाद, गुणस्तरीय बिउ, सिंचाईको अभाव अझै समस्या बनेको छ। त्यसमा पनि बेमौसमी वर्षाले किसानलाई दोहोरो मारमा पारेको छ। सुपरजोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ। किसानहरू सरकारको राहतको पर्खाइमा छन्। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल भाषाका गीत संगीतमा आकर्षण बढे पनि लगानी कम।

0: अनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष। पछिल्लो समय नेपाल भाषाका विभिन्न गीत संगीतहरू बजारमा पाइएका छन्। भाषाभाषीका गीतमा नयाँ पुस्ताको उत्साह देखिए पनि पुराना सर्जकमा भने अझै निराशा देखिन्छ। गायिका बुनु श्रेष्ठ नयाँ पुस्ताको उत्साहसँगै समुदायले त्यस्ता गीत संगीतको अपनत्व गर्न सक्नुपर्ने बताउनुहुन्छ।

0: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो। सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो के धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले।
1: अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत संगीतमा लाई सुन्ने, त्यसमा लगानी गर्ने, आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनु चाहिँ अहिले
0: कमै छ होइन, मान्छे कमै छ। अब मलाई थाहा भएन, अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो, तर मलाई चाहिँ इच्छा लाग्यो होइन, एउटा भए पनि, अब एउटै मात्रै त होइन, अरू पनि गर्दैछु होइन, अब आउँछ होला सायद चाँडै नै, तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन, एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि, एउटा इँटा भए पनि थपिन्छ कि, अब सबैले यसमा किन लगानी गर्ने त, रिटर्न नै छैन भने भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त, अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम चाहिँ।
1: त्यो गीत सुनौ न सुरुमा चाहिँ।
0: बहनिया

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझिदिएको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार सागर, उहाँले जब नेवारी गीत गाउनुभयो, अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेछ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ दसवटा रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? कुरा गरिरहेको नेपाल भाषाका गीतहरूका लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ?
1: धेरै छ, अहिले धेरै छ, मेरो बच्चा पनि होइन भनौँ, मेरो छोरा छ,
0: भनेपछि अहिले चाहिँ नेपाल भाषाका गीत संगीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छ, सृजना चाहिँ छैन? फेरि
1: सृजना त कमै छ, छैनै चाहिँ नभनौँ,
0: सीमित मात्रै देखिन्छ,
1: सीमित छ होइन, अलिक बढाउन पर्यो आफ्नो जीवनकालमा, यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि पनि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषाभाषीका गीतहरू ल्याउँदा चाहिँ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन तर पनि भन्छु आज, होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने, होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ, अनि म त एकदमै निराश भएँ त्यो गीतबाट, होइन,
0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौन?
1: अर्ना लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु, होइन, यति छुन्छ कि त्यो गीतले।

कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र माओवादीको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। एमाले संसदीय दलको बैठकले सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धिको कूटनीतिक छलफल अगाडि बढ़ाएका छन्। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. सामुदायिक सूचना नेटवर्क CIN-ले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषत संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ भनेजी.
2: हस्, धन्यवाद.
1: निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि होइन, जितिसकेपछि आए अहिले यतितिर अल्झिनु परिरहेको छ भन्ने
2: छैन? म भर्खरै चार पाँच दिन मात्रै भएको छ जिल्लातिर पुगेर आएको छु.
1: जिल्ला गएर जितिसकेपछि काठमाडौँ आउनुभयो, त्यसपछि फेरि फर्केर
2: फर्केर पुनः भर्खरै आएको छु.
1: के छ जनताहरूको अथवा मतदाताहरूको प्रतिक्रिया के छ तपाईँलाई? उहाँहरूले जिताउनुभयो, फेरि फर्किनुभयो, तपाईँ काठमाडौँ आउनुभयो, फेरि फर्केर जिल्ला जानुभयो, अहिले काठमाडौँ आउनु भएको छ. जसरी तपाईँले निर्वाचित हुँदै गर्दाखेरि तुरन्तै देखि ल हामीलाई यस्तो चाहियो, यसरी गर्नु पर्यो भन्ने कुरा आइरहेको छ कि सुख शान्ति नै छ अहिले? त्यस्तो
2: ठिकै छ. अब जनताहरूको स्वाभाविक रूपमा अब चाहना हुने नै भयो. एउटा जनप्रतिनिधिबाट आफ्नो क्षेत्रको समग्र विकासको लागि पहल होस् भन्ने स्वाभाविक चाहना हुने नै हो. अब त्यो चाहना अनुसार जनताहरूले एउटा जुन आशा राखेका छन्, जुन विश्वास गरेका छन्, स्वाभाविक पनि हो र भए पनि रहेछ जनताहरूले.
1: तपाईँले निर्वाचनको बेलामा के गर्छु भन्नुभएको थियो र जितिसकेपछि खै तपाईँले यो गर्छु भन्नुभएको थियो गर्नु भएन भनेर गुनासो त अहिले नै आइ नै सकेको छैन होला कि कस्तो
2: छैन? यसपालि मैले धेरै कुराहरू घोषणा पत्र पनि बनाएको थिएन.
1: अघिल्लो पटक निर्वाचन लड्दाखेरि चाहिँ थियो, पहिले
2: अघिल्लो पटक चाहिँ थियो, यसपालि नयाँ घोषणा.
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
4: अहिले रातिको ठिक 8 बज्यो.

0: सयदेखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। वरिष्ठ अधिवक्ताहरूले पछिल्लो समय सरकारले ल्याएको अध्यादेश र कार्यपालिकाको बढ्दो हस्तक्षेपले संविधानको मर्म र विधिको शासनमाथि गम्भीर प्रहार गरेको टिप्पणी गरेका छन्। कानून व्यवसायहरूको एक कार्यक्रममा सहभागी भएका उनीहरूले शक्ति पृथकीकरणको सिद्धान्त, न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक मूल्य मान्यताको रक्षाका लागि सम्पूर्ण कानून व्यवसाय एकजुट हुनुपर्नेमा जोड़ दिएका छन्। सरकारको कार्यशैली र न्यायिक नियुक्तिमा देखिएको स्वेच्छाचारिताले लोकतन्त्र नै जोखिममा पर्न सक्ने भन्दै उनीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। वरिष्ठ अधिवक्ता हरिहर दाहालले सरकारले हालै ल्याएको अध्यादेश मार्फत विभिन्न निकायका पदाधिकारीमाथि पदमुक्त गर्ने प्रक्रियालाई राणाकालीन पाजनीको संज्ञा दिनुभएको छ। प्रचलित कानूनमा जस्तो सुकै लेखिएको भए पनि अध्यादेशका आधारमा नियुक्त पदाधिकारीलाई स्वतः पदमुक्त गरिनु विधिको शासन विपरीत भएको उहाँको दलिल छ।
2: वरियता मिसेर प्रधान यसको सिफारिस भएको प्रसंग ठ्याक्कै 5 दिन अगाडि विभिन्न ऐनमा भएका पदका व्यवस्थाहरू हुन्छ, नियुक्तिका व्यवस्थाहरूलाई कोट गर्दै त्यो पनि 2-4 त फेरि छोडेका छन्। अरे उनीहरू इच्छा लागेको चाहिँ छोडेका छ, जस्तो नेपाल राष्ट्र ब्याङ्क के छोडेका छ भन्नु पनि यहाँ अफवा लागेको छ। अब त्यहाँ के हो त भन्दा प्रचलित ज्ञानमा जुन सिकेको कुराले लेखिएको भए तापनि यो अध्यादेश छोडाउनु भएपछि ती नियुक्ति अनुसूची 1 लेखिएका विभिन्न ऐनमा उनीहरू नियुक्ति भएका ती पदहरू स्वतः पदमुक्त हुनु, पदमा कार्यरत रहेका व्यक्तिहरू स्वतः पदमुक्त हुनेछन्। अब योभन्दा ठूलो पाणी पजिने के, राणाकालमा पाणी पजिने भन्ने कुरो चाहिँ अब राणाकाल त हामीले अनुभव गरेनौँ, पञ्चायतकाल अनुभव गरेको हो। कमसेकम पञ्चायतकालमा पनि यस्तो खालको चाहिँ पाणी पजिने भएन।
1: उहाँले 2049 सालमा निजामती सेवा ऐन संशोधन गरी उमेर हद घटाउँदा केही कर्मचारी प्रभावित भए पनि अहिलेको जस्तो भयावह अवस्था नरहेको स्मरण गर्नुभयो। पछिल्लो सरकारको कदमले समाजमा त्रासको वातावरण सृजना गरेको दाहालको दावी छ। मानिसहरूमाथि सम्पत्ति शुद्धिकरण वा अकुत सम्पत्तिको मुद्दा लगाइने डर देखिएको र राज्यका निकायहरूबाट त्रसित अवस्था सृजना गरिएको उहाँको जिकिर छ।
2: के छ मान्छे भएपछि कसैले सम्पत्ति शुद्धिकरण लगाइदिएला कि कहाँ अकुत सम्पत्ति मुद्दा चलाइदिएला कि मुद्दा गन्थबाट टार्गेट परिन्छ कि यतिसम्म मान्छे भएपछि त्रसित छ। अदालतमा पनि विश्वास भएन, अब यो सरकारको विरुद्ध रिट जारी हुन्छ हुँदैन, फेरि बेकार आँखीमा भइगला आँखामा परिगला भन्ने ठान्छ।
3: मुलुकमा हाल निर्दलीयता र एकदलीयताको अभ्यास भइरहेको टिप्पणी गर्दै दाहालले कार्यकारी पदमा आसीन व्यक्तिलाई निर्वाचित तानाशाह बनाउने खेल भइरहेको आशंका व्यक्त गर्नुभयो। वहाँले वर्तमान परिस्थितिमा संविधानवादको रक्षा गर्नु मुख्य चुनौती रहेको बताउँदै नागरिक समाज र कानून व्यवसायहरूलाई सचेत रहन आग्रह गर्नुभयो। अर्का वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले पछिल्लो समय सरकारले ल्याएको अध्यादेशले संविधानवादको मर्ममाथि प्रहार गरेको टिप्पणी गर्नुभएको छ। अधिकारीले झूठलाई झूठ भन्न नसके संविधानवादको रक्षा हुन नसक्ने बताउनुभयो।
4: यो झूठो हो भन्ने कुरा हामीले भन्न सक्नुपर्छ र संविधानवादको रक्षा गर्ने ती बिन्दु हुनुपर्छ। तपाईँ आज झुठोलाई म बोल्दिन, म यसबाट पन्छिन्छु भन्यो भनेदेखि तपाईँ हामी चाहिँ यो सेट कमिज कालकोटलाई काम छैन, किन यो समग्र मुद्दामा त हामी पक्ष विपक्ष हुन्छौँ, आफ्नो आफ्नो हितको कुरा गर्छौं। तर यो राष्ट्रिय हितको कुरा कसले गरिदिने? राष्ट्रिय हितको कुरा संविधानवादको कुरा कसले गरिदिने? त्यहाँ तपाईँ हाम्रो कानमा ठूलो जिम्मेवारी छ।
3: 6 सदस्यीय निकायमा बहुमत पुर्याउन न्यूनतम 4 आवश्यक पर्ने तर्क गर्दै उहाँले 3 बहुमत मान्नु तर्कसंगत नभएको बताउनुभयो। वरिष्ठ अधिवक्ता शम्भु थापाले कानूनी प्रक्रियामा हुने पिक एण्ड चूज छनौटमा स्वेच्छाचारिताले विधिको शासन र संवैधानिक वादलाई कमजोर बनाउने टिप्पणी गर्नुभएको छ। वरिष्ठ अधिवक्ता थापाले नियुक्ति र छनौटका प्रक्रियाहरू पारदर्शी र पद्धतिगत हुनुपर्नेमा जोड़ दिनुभयो।
5: परिषदको सचिवालयको आएको फलानु डाक्टर, डाक्टर त अरू पनि थिए, डाक्टर त त्यसले डाक्टर भन्दैन नि, त्यसो भन्ने हो भनेदेखि त मेरो वरिष्ठ तुरुन्तै लिनु पर्यो, एलएलएमै छैन, केही पनि छैन, होइन एउटा डिप्लोमा इन ल भन्ने सर्टिफिकेट राखेर हिँड्या, त्यो पनि अस्ति आग लागिमा सबै जल्या छ, हेर्नु लाइफै छैन भने त्यो कसले हेर्ने?
3: भारतको गोलकनाथ मुद्दा र न्यायाधीश हिदायतुल्लाहका नजीरहरू स्मरण गर्दै उहाँले संशोधनको नाममा संविधानको मूल मर्मलाई चलाउन नहुने संकेत गर्नुभयो। नेपाल बार एसोसिएशनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले अहिले कार्यपालिकाले विभिन्न माध्यमबाट न्यायपालिकाको स्वतन्त्रता र अस्मितामाथि प्रहार गर्ने प्रयत्न गरिरहेको आरोप लगाउनुभयो। पछिल्लो समय सूचना प्रविधिको दुरूपयोग गरी समाजमा नियोजित रूपमा भाष्य सृजना गर्ने प्रपञ्च रचिएको समेत उहाँले दावी गर्नुभयो। सामाजिक सञ्जालमा एल्गोरिदमको प्रयोग गरी कसैलाई देवत्वकरण गर्ने र कसैलाई दानवीकरण गर्ने संस्कृति मौलाएको भन्दै उहाँले व्यक्तिको फोन ट्यापिङ भइरहेको स्थितिप्रति पनि ध्यान आकर्षण गराउनुभयो। उहाँले 10,000 भन्दा बढ़ी व्यक्तिको प्रयोग गरेर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी र भ्रम फैलाउने कार्य भइरहेको बताउनुभयो। सरकारको कार्यशैलीप्रति आलोचना गर्दै अध्यक्ष मिश्रले वर्तमान सरकारको ध्यान निर्माण भन्दा विनिर्माणतर्फ केन्द्रित भएको टिप्पणी गर्नुभयो।
2: सोसियल नेटवर्क रिभ्यू गर्ने, त्यसमा पोस्ट गर्ने, कमेन्ट गर्ने, झोले भन्ने शब्दावली राख्ने अनि भएको संस्कृति जन्माउने, कसैलाई हिरोइजममा लाउने, कसैलाई यो दानव हो भन्ने जनमानसमा स्थापना गरेर अल्गोरिदम प्रयोग गरेर समाजमा भाष्य सृजना गर्ने प्रपञ्च अहिले रचिएको हाम्रो जानकारीमा छ। कतिपयको फोन पनि ट्यापिङ भइरहेको स्थिति अवस्था छ।
3: पत्रकार कनकमणि दीक्षितले मुलुकको लोकतन्त्र रक्षाका लागि कानून व्यवसायी र पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। लोकतान्त्रिक योद्धा तथा कानून व्यवसायीहरूको एक भेलालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमाथि संकट आउँदा सधैँ यी दुई क्षेत्रले नै समाजलाई दिशाबोध गर्ने गरेको उल्लेख गर्नुभयो।
6: अब चाहिँ त लडाई सक्यो कि अब त वास्तवमा एकदम प्रगतिशील मुलुक बनाउने तर्फ समाज बनाउनेतिर हामी लाग्छौ कि भनेर, तर केही न केही अवरोध आइ नै राख्दो रहेछ। अहिलेको अवस्थामा मलाई के लाग्छ भनेदेखि एउटा सबैभन्दा ठूलो कमजोरी हामीमा लोकतान्त्रिक ऐतिहासिकताको बुझाइको कमजोरी।
1: कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले संविधानको उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म विधिको शासन स्थापित हुन नसक्ने बताउनु भएको छ। कानून दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले संविधान केवल कानूनी दस्तावेज मात्र नभई
6: तर केही न केही अवरोध आइ नै राख्दो रहेछ। अहिलेको अवस्थामा मलाई के लाग्छ भनेदेखि एउटा सबैभन्दा ठूलो कमजोरी हामीमा लोकतान्त्रिक ऐतिहासिकताको

0: संविधान यथा स्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन। संविधानको विरूप पारेर संविधानको सरकारवाला सञ्चालकहरूको रूप सिँगार्न सकिँदैन। संविधानको उल्लङ्घन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको वफादार कार्यान्वयन पनि हुन सक्दैन। संरचना भत्काएर परिवर्तन रोज्ने बहाना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको ढित्त मर्ला, तर विधि र विधिसंगतको अपेक्षा राख्नेहरूको स्वप्न भङ्ग हुने तय छ। विधि र वैधानिक परम्पराको हत्या गरेर गर्ने साथ प्रेरित कार्यहरूले निरोजन कुस्ताको झगलको पनि दिन्छ। औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य स्वेच्छाचारिता शासकको लागि स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेको लागि सही हुँदैन। यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्नुपर्ने कुरा हो विधिको शासन विरूद्ध षड्यन्त्र गर्ने विरूद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्दछ।
1: मल्ल नै वरिष्ठताको आधारमा प्रधान न्यायाधीशको प्रमुख दावीदार हुनुहुन्थ्यो। पहिलो वरियतामा रहनुभएकी उहाँलाई छोडेर प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले चौथो नम्बरमा रहनुभएका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना भइरहेको छ। शाहले अध्यादेश ल्याएर छ जनाको परिषदमा प्रधानमन्त्री सहित तीनजना भए पनि बहुमत मानिने व्यवस्था गर्नुभएको छ। नेपाल परिवेशमा बजारको कालोबजारी रोक्न अनुगमन गरिँदै लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
5: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण ल्याउँ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
7: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल संचालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको हो। यस्तो पोर्टलका माध्यमबाट देश विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सीधै सरकार समक्ष पेश गर्न सक्नेछन्। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको मुख्य योजना अनुरूप यो कदम चालिएको हो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने बताउनु भएको छ। सत्तारूढ रासपाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन उद्घाटन गरेर बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले समावेशी बजेट ल्याउने प्रयास भइरहेको बताउनुभयो। राजसपाले चुनावका बेला गरेको बाचा अनुसार बजेट आउने पनि उहाँले बताउनुभयो। उहाँले बजेटमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ। स्टाफ कलेज जावलाखेलमा आज शुरू भएको प्रशिक्षण भोलि सकिनेछ। समापन मन्तव्य राजसपा सभापति रवि लामिछानेले दिने तय भएको छ। पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा सक्षम सांसद, सशक्त संसद, संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो।

0: राजपाले यसअघि पनि आफ्ना सांसदलाई दुई दिने प्रशिक्षण कार्यक्रम राखेको थियो।
1: यसैबीच रासोपाकी सांसद आफिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने संकेत गरेको छ। सामाजिक सञ्जालमा पार्टी विरूद्ध बोलेको भन्दै उहाँलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको रासोपा स्रोतले जनाएको छ। आजदेखि शुरू भएको पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम स्थल अनुपयुक्त भएको भन्दै उहाँले स्टाटस लेख्नु भएको थियो। सांसद तामाङले फाइभ स्टार होटल वा हल सापट्टी लिएर गर्नुभन्दा सिंहदरबारमै कार्यक्रम गर्नु राम्रो भएको भन्दै अभिव्यक्ति दिनुभएको थियो।
0: रासोपाकै स्वास्थ्य मन्त्री निशा मेहताको राजीनामा गर्दै जनकपुर धाममा स्वास्थ्य कर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। आज धनुषाका विभिन्न निजी तथा सरकारी अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरू मन्त्री मेहता विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। सरकारले दुई दिन अघि मात्र स्वास्थ्य क्षेत्रमा भारी मात्रामा दरबन्दी आह्वान गरेकोमा हेल्थ असिस्टेन्ट लगायत पदमा कुनै दरबन्दी नखुलाएकोमा असन्तुष्टि जनाइएको हो। 35 वर्षपछि स्वास्थ्य क्षेत्रमा खुलाइएको दरबन्दीमा हेल्थ असिस्टेन्ट ल्याब रेडियो सीएमए लगायत पदमा शून्य दरबन्दी आह्वान गर्नु भनेको स्वास्थ्य मन्त्री मेहताले आफूमाथि विभेद गरेको स्वास्थ्य कर्मी नवेश अधिकारीले बताउनुभयो।
1: यस वर्षको मनसून आगामी जेठ 18 गतेदेखि प्रारम्भ हुने अनुमान गरिएको छ। आगामी असोज 14 जारी रहने मनसूनमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढ़ी रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ। मनसूनजन्य विपदका कारण मुलुकमा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। विपदको वार्षिक आंकड़ा अनुसार सबैभन्दा बढ़ी विपदका घटना र क्षति तथा नोक्सानी मनसूनको चार महिनाको अवधिमा हुने गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा मनसूनजन्य विपदबाट देशभर 3074 जनाको मृत्यु भएको छ। ती घटनामा पनि 502 जना बेपत्ता, 4769 जना घाइते तथा 33,198 घर परिवार प्रभावित भएका छन्। गत वर्ष मात्रै बाढ़ी, पहिरो, भारी वर्षा र चट्याङबाट 140 जनाको मृत्यु, 30 जना बेपत्ता, 300 घाइते तथा 5,995 परिवार प्रभावित भएका थिए। मनसूनजन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राधिकरणले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी समेत गरेको छ।
0: थाइल्याण्ड स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपालीलाई आइतबारसम्म आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ। हालसम्म 221 जनाको मात्र विवरण प्राप्त भएको दूतावासले जनाएको छ। भिजा अवधि समाप्त भएर पनि बसेका नेपालीलाई तत्काल फर्कन दूतावासले आग्रह गरेको छ। विभिन्न प्रलोभनमा पारी कम्बोडिया पुर्याउने व्यक्ति र संस्था विरूद्ध नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गर्न दूतावासले भनेको छ। प्राप्त विवरणका आधारमा कम्बोडिया तथा नेपाल सरकारका तर्फ सम्बन्धित निकायसँग आवश्यक सहयोगका लागि अनुरोध गरिने पनि दूतावासले स्पष्ट पारेको छ।
1: बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्री बालिन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्यवृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागि बताउनुभयो। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोसे ढुंगा साबित हुने विश्वास लिएको छ। यो विशेष अभियान सोमबारदेखि शुरू भई जेठ 3 गतेसम्म सञ्चालन हुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्रचार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयनका लागि देशभरका निकायलाई निर्देशन दिइसकेको छ।
0: नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनमाथिको निगरानी पनि बढ़ाइएको छ। अभिलेख व्यवस्थापन गर्न भारतीय सवारी साधनको आवाजातलाई अहिले डिजिटल माध्यमबाट कड़ाईका साथ लागू गर्न थालिएको हो। भैरवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार नेपाल सरकारले भारतीय नम्बर प्लेटका सवारी साधनका लागि तोकेको समय सीमा र शुल्क सम्बन्धी व्यवस्थामा कड़ाई गरेको बताउनुभयो। कार, जीप, मोटरसाइकल लगायत पर्यटकीय सवारी साधनले एक वर्षभित्र एकैपटक वा पटक पटक गरी जम्मा 30 दिनसम्म मात्रै नेपालमा बस्न पाउने कानूनी व्यवस्था छ।
1: अधिकतम खुद्रा मूल्य एमआरपी स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँचपास पुनः सञ्चालन भएको छ। अनिवार्य रूपमा एमआरपी टाँच्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्याएपछि स्टिकर टाँचेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँचपास हुन थालेको हो। गत असार 24 गते गोसाईकुण्ड गाउँपालिका 2 टिमोरे स्थित लेन्दी खोलामा आएको बाढ़ीपछि लामो समयसम्म प्रभावित बनेको रसुवा भन्सार कार्यालय मितेरी पुल निर्माण पश्चात गत 17 गतेदेखि पुनः सक्रिय रूपमा सञ्चालन हुँदै आएको थियो। करिब 5 महिनापछि माल सामान आयात गर्दा अनिवार्य एमआरपी टाँच्नुपर्ने नियम कार्यान्वयनमा आएसँगै जाँचपास रोकिएको थियो। हाल पैठारीकर्ताले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँच गर्ने सहमति पश्चात भन्सार प्रक्रिया नियमित रूपमा शुरू भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमूनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात सिसा भेटिएको छ।
3: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
2: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौं र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतो कि निरन्तर अनुगमन गर्नुपर्छ।
4: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम देखिएको छ। इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालका अनुसार पुसेता सबै स्थानीय तहको डेंगू संक्रमणको अवस्थाबारे सरकारले अध्ययन गरिरहेको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धेश्वर नगरपालिका, झापाको भद्रपुर नगरपालिका, वीरताबो नगरपालिका, मेची नगरपालिका र कचन केवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा संक्रमण देखिएको छ। पुसेता करिब 600 जनामा संक्रमण देखिएको थियो। दाहालले अहिलेको वर्षाले संक्रमण नबढ़ाउने बताउनुभयो।
3: नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागू औषधसहित 17 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरीका अनुसार बर्दियाबाट 4, सुनसरी र झापाबाट 3-3, काठमाडौँ ललितपुरबाट 2-2 जना र कञ्चनपुर, तनहुँ र बाँकेबाट 1-1 जना पक्राउ परेका हुन्। लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूको साथबाट खैरो हिरोइन 40 र चिकित्सकको सिफारिशमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल र डाइक्लोमाइन बरामद गरेको छ।
4: दाङको राजापुर गाउँपालिका 4 मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको छ। स्थानीय 55 वर्षीय भोला यादवका आज दिउँसो हत्या भएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार सोही गाउँका करिब 40 वर्षीय ईश्वर हरिजनले राम जानकी सामुदायिक वन क्षेत्रबाट काठ लिने विषयमा भएको विवादका क्रममा यादवमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि आरोपी ईश्वर हरिजन फरार रहेका छन्।
3: दार्चुलाको अपिमाल गाउँपालिकामा यर्सा गुम्बा संकरणको सिजन शुरू भएसँगै सबै सामुदायिक विद्यालय बन्द गरिएका छन्। शिक्षक, अभिभावक र विद्यार्थीहरू यर्सा गुम्बा संकरणका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले 15 दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन नाथ जोशीका अनुसार वैशाख 17 गतेदेखि जेठ 9 गतेसम्म पालिकाभर संचालनमा रहेका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ। बर्खे विद्यासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागि जेठ 10 गतेदेखि विद्यालय पुनः संचालनमा आउनेछन्।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिनको युद्ध विराम भएको घोषणा गर्नुभएको छ। उहाँका अनुसार आज मे 9 देखि 11 तारीकसम्म दुवै देश बीच युद्ध विराम कायम रहनेछ। यो युद्ध विरामको अवधिमा दुवै देशले 1,000 बन्दीहरूको आदान प्रदान पनि गर्ने ट्रम्पले सोशल ट्रुथ मार्फत जानकारी दिनुभएको छ। ट्रम्पले यी दुवै देशले भिक्ट्री डे मनाइरहेका बेला यो जानकारी दिन पाउँदा खुशी रहेको बताउनु भएको छ। यी दुवै देशले दोस्रो विश्वयुद्धको सम्झनामा विजय दिवस मनाउने गरेका छन्। यो युद्ध विराममा सबै प्रकारका सैन्य गतिविधि रोकिने भन्दै ट्रम्पले दुवै देशका राष्ट्रपतिप्रति आभार प्रकट गर्नुभएको छ।
3: अमेरिका र इरानबीच हालेका आक्रमणका कारण तनाव बढ़ेको छ। दुवै पक्षले एकअर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन्। अमेरिकाले आफूहरूले जवाबी आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकामाथि युद्ध विराम उल्लंघन गरेको आरोप लगाइरहेको छ। इजरायलका राजनैतिक नेताहरूले युद्ध विरामको मध्यस्थता गरिरहेको पाकिस्तानको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन्।
4: ओमानको बन्दरगाह शहर खसाब नजिकै 6 इडानी कार्गो तथा माछा मार्ने जहाजमा अमेरिकी लडाकु जेटहरूले आक्रमण गर्दा कम्तीमा 6 जना घाइते भएका छन् भने अन्य 6 जना बेपत्ता भएका छन्। ती जहाजहरू दक्षिणी होर्मोज गन प्रान्त अन्तर्गत बन्दर लेहिङ काउन्टीका गाउँलेहरूको स्वामित्वमा रहेका थिए।
3: विश्वका महासागरहरूको सतही तापक्रम हालैका दिनहरूमा अत्यन्त उच्च स्तरको नजिक पुगेको भन्दै युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले गम्भीर चेतावनी दिएको छ। वैज्ञानिक अनुसार अहिलेको समुद्री तापक्रम सन् 2024 कायम भएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो देखिएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपालमा जारी पाँचौं एक दिवसीय खेलमा नेपाल एले स्कटल्याण्डलाई डकवर्थ लुइस डीएलएस पद्धतिका आधारमा 9 रनले पराजित गरेको छ। मूलपानी मैदानमा स्कटल्याण्डले दिएको 303 रनको बलियो लक्ष्य पछ्याउने क्रममा वर्षाले खेल रोकिनु अघि नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि नतिजा आफ्नो पक्षमा पारेको हो। माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 302 रनको योगफल तयार पारेको थियो। स्कटल्याण्डका लागि जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक 62 रनको योगदान दिएका थिए। 51 बलको सामना गरेका उनले 6 चौका र 3 छक्का प्रहार गरेका थिए। त्यस्तै माइकल इङ्लिसले 56 रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रिचर्ड बेरिङटनले 40 रन जोडे। ब्रान्डन म्याकमुलनले 39 र ज्याक जार्विसले 30 रन थपे। नेपालका लागि आकाश चौधले सर्वाधिक 3 विकेट लिए। त्यस्तै शिर मल्ल, विपिन खत्री, पवन सराफ र कुशल मल्लले समान 1-1 विकेट हात पारे। जवाफी ब्याटिङमा उत्रिएको नेपालीले 34.5 ओभरमा 4 विकेटको क्षतिमा 204 रन बनाउँदा खेल वर्षाले रोकिएको थियो। नेपालका लागि सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गर्दै अभिजित 83 रन बनाए। त्यस्तै इशान पाण्डेले 50, त्रित राज दासले 24 र बसीर अहमदले 20 रन जोडे। स्कटल्याण्डका लागि मार्क वाट, ब्राडली करी, ओलिभर डेभिडसन र माइकल लिक्सले समान 1-1 विकेट लिएका थिए।
3: र इण्डियन प्रिमियर लीग आईपीएलमा अहिले राजस्थान रोयल्स र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा भइरहेको छ। जयपुर स्थित सवाई मानसिंह स्टेडियममा राजस्थानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङको निम्ति पाएको गुजरातले ताजा अवस्थामा 8.1 ओभरको खेलमा बिना विकेटको क्षतिमा 102 रन जोडेर खेलिरहेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: अध्यादेश र प्रधान न्यायाधीश नियुक्तिमा वरिष्ठ अधिवक्ताहरूको विरोध, आफू नभएपछि कायम मुकायम प्रधान न्यायाधीश मल्ल आक्रोशित।
3: बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सरकारद्वारा सुझाव संकलन पोर्टल सञ्चालनमा र आस्थोपाको बाचाअनुसार बजेट आउने अर्थमन्त्रीको प्रतिबद्धता।
4: यस वर्षको मनसून आगामी जेठ 18 गतेदेखि प्रारम्भ हुने अनुमान। सरदर भन्दा कम वर्षा हुने, अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी रहने।
3: रूस र युक्रेन बीच 3 दिनको युद्धविराम भएको ट्रम्पको घोषणा। अमेरिका र इरान बीच आरोप प्रत्यारोप जारी।
4: र नेपालीले स्कटल्याण्डलाई डीएलएस मेथडबाट 9 रनले हरायो। आईपीएलमा टस हारेर गुजरात ब्याटिङ गर्दै।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी

बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: Extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: हाड जोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ दुई गते शनिबार
3: बागडुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ दुई गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, एचबीए वन सी जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767 24 20 27,
4: 24 027।
3: सम्पर्क मोबाइल नम्बर 98572597,
4: 98511 81918।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू:
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।
8: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत जनतालाई संसद र सांसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले यो संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग सिन्धुलीबाट निर्वाचित सांसद पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल हुनुहुन्छ। पहिले यहाँको नाम बढ़ी पूर्वाधार विज्ञको रूपमा, सड़क दुर्घटना अथवा संरचना निर्माण पुननिर्माणको विज्ञको रूपमा अलि बढ़ी चर्चामा रह्यो। सांसद हुँदै गर्दाखेरि चाहिँ के सोचिराख्नु भएको छ? हिजो आज चाहिँ त्यहीँबाट अगाडि बढ़ौं।
1: अब हिजो चाहिँ यो गर्नु पर्यो, यसरी सुधार गर्नु पर्यो, गर्नुपर्ने चिज हो भनेर चाहिँ सम्बन्धित निकायलाई सुझाव दिइरहन्थे। अब त्यो भेटेरै होस्, लिखितै होस्, अथवा मिडियाको माध्यमबाट होस्, अथवा सामाजिक सञ्जालको माध्यमबाट होस्, अथवा सड़कबाट पनि ती सन्देशहरू अब हामी नागरिककै हित हकको लागि र सुरक्षाको लागि र व्यवस्थापनको लागि ती सुझावहरू दिने ठाउँमा थिए भनेदेखि आज ती सुझावहरू नै कार्यान्वयन गर्ने ठाउँमा चाहिँ पुगेका छौं। त्यही भएर जुन हिसाबले हामीले देशको सुधार, विशेष गरेर मेरो पूर्वाधार क्षेत्र, सार्वजनिक यातायात, सड़क सुरक्षाको विषयहरू, अब हामी चाहिँ यसलाई कानूनी तहबाट कसरी यसलाई चाहिँ सुधार गर्ने, प्रक्रियागत स्पष्टता लिएर आउने र नीति नियममा चाहिँ कसरी सुधार गर्ने, कति नीति नयाँ नियम ल्याउनु पर्छ भन्ने कुरामा चाहिँ अहिले हाम्रो बढी जोड छ र त्यसैमा चाहिँ हामी काम गरिरहेका छौँ। अब चाहिँ हिजो चाहिँ सुधार गराओ भन्ने ठाउँमा थियो भने अब चाहिँ सुधार गर्ने ठाउँमा छु।
0: हिजो विचार अथवा सुझाव दिँदै गर्दा र आज काम गर्ने ठाउँमा पुग्दै गर्दाखेरि हिजो सुझाव दिनु भन्नु मात्र सजिलो रहेछ कि आज अब काम गर्नुमा सजिलो अप्ठ्यारो रहेछ?
1: सुझाव दिन त निकै सजिलो हो र आज सांसद चुनिरहँदाखेरि पनि मलाई पनि हरेक दिन चाहिँ सुझावहरू आइ नै रहन्छन् र अब सामाजिक सञ्जाल भयो अथवा चाहिँ सञ्चार माध्यमबाट भयो, सड़कबाट भयो, फोन गरेर भयो, म्यासेजहरूबाट पनि धेरै सुझावहरू आइरहेका हुन्छन्।
0: अहिलेको सुझावहरू चाहिँ तपाईँलाई चाहिँ के आइरहेका छ?
1: अब मलाई त सबै थरीका सुझाव आउँछन् होइन। अब पूर्वाधार, सार्वजनिक यातायात, सड़क सुरक्षा सम्बन्धी त धेरै नै सुझावहरू आउँछन्। ती बाहेक अब शिक्षा, स्वास्थ्य होइन, अब सुशासनका कुराहरू यी पनि आइरहेका हुन्छन्।
0: त्यो जिल्लाबाट अलि बढी हो कि अथवा देशैभरिबाट?
1: जिल्लाभरिबाट नै आउँछन्, देशभरिबाट पनि आउँछन्, विदेशबाट पनि अझ धेरै आइरहेका छन्।
0: विशेष त निर्वाचनको बेलामा सांसदहरूले कानून बनाउँछु अथवा म नीति नियम निर्माण गर्न जान लागेको हो भन्दाखेरि अर्को प्रतिस्पर्धी सांसदले विकास पुल पुलेसाको कुरा गरिदियो भने नीति निर्माणको पाटो अथवा त्यो कुरा उठाउने सांसद ओझेलमा पर्ने हो कि भन्ने डर हामी देख्छौं अहिलेसम्मको अवस्थामा। तपाईँले चुनावको बेलामा म नीति नियम नै बनाउने हो नै भन्नुभयो कि अथवा फेरि पहिलेको जस्तै विकास निर्माणको कुरा पनि गर्नु पर्यो ताकि त्यो कुरा पनि अहिले सुझावको रूपमा, परामर्शको रूपमा आइरहेका छ?
1: होइन, अब पहिलाका राजनीतिक पार्टीहरू चाहिँ किन आज चाहिँ फेल भयो भन्दाखेरि यो नचाहिने चाहिँ आश्वासन नागरिकलाई दिएर हो होइन। आज पनि अब खास अरूको कुरा त म गर्ने मान्छे पनि होइन, गर्न नि मन लाग्ने, तै पनि एउटा कुरा चाहिँ के भनिहाल्छु भन्दाखेरि आज हामी चुनाव सकिसकेपछि पनि जो हाम्रै जिल्लाको विपक्षी दलका जो प्रतिस्पर्धी हुनुहुन्थ्यो उहाँहरूले आज पनि सामाजिक सञ्जालमा चाहिँ म सांसद भइरहँदाखेरि यी परियोजनाहरू लिएर आए, अहिलेका चुनिएका सांसद चाहिँ के गरिराखेका छन्, चाहिँ परियोजना चाहिँ जिल्लामा ल्याउन रुचि नै छैन कि भनेर चाहिँ छरपष्ट रूपमा चाहिँ सामाजिक सञ्जालमा लेखेको मलाई अरूले देखाइरहन्छन् होइन। भनेपछि हाम्रो अहिले पनि मानसिकता चाहिँ के छ भन्दाखेरि सांसदले चाहिँ मन्त्रालय मन्त्रालय धाएर परियोजना चाहिँ आफ्नो क्षेत्रमा लग्यो भने चाहिँ भोलिको दिनमा भोट आउँछ, हाम्रो कर्तव्य त्यो रहेछ भन्ने कुरा चाहिँ बढी जनतालाई चाहिँ पहिलाका चाहिँ राजनीतिक पार्टीहरूले बुझाउनु भएको छ। अहिले पनि उहाँहरू त्यसमै हुनुहुन्छ
0: भनेको अहिले त त्यसो भए तपाईँ सिंहदरबार धाइराख्नु भएको छ कि छैन, यसको विकासको केही गरौँ हजुर?
1: अब सिंहदरबार त मेरो आफ्नै अब कार्यालय पनि त्यही छ, जानु त परिहाल्यो।
0: बजेट कार्यक्रम अथवा पुलपुलेसा अथवा केही सडकको लागि भने
1: छ, अब यसमा झुटो बोल्ने कुरो पनि हुँदैन। अब यति धेरै चाहिँ त्यहाँको नागरिकहरूले चाहिँ अब उहाँहरूको एकदमै आवश्यकता पनि छ होइन, फेरि सांसद भएर आफ्नो एउटा प्रतिनिधि चुनाएर पठाइसकेपछि म चाहिँ कानून मात्र लेख्ने हो, म तपाईँहरूलाई भेट्न पनि आउँदिनँ, तपाईँहरूको गुनासो पनि सुन्दिनँ, तपाईँहरूको आवश्यकतामाथि पनि बोल्दिनँ भन्नु भने त्यो पनि एउटा अन्याय हुन्छ। त्यो पनि हामीले गर्न खोजेको चिज होइन होइन। हामीले चाहिँ बुझाउन खोजेको चाहिँ के हो भन्दाखेरि हामीलाई हजुरहरूले किन जिताउनु भयो भन्दाखेरि एउटा ल मेकर एउटा हामीलाई चाहिँ कानून बनाउनको लागि कानून मार्फत देश बनाउनको लागि चाहिँ हजुरहरूले हामीलाई जिताउनु भएको हो, यो कुरामा चाहिँ प्रष्ट हुनुपर्छ। तर त्यति भन्दै गर्दाखेरि पनि हजुरहरूको आवश्यकतामा त फेरि हामी तर्किने कुरो पनि हुँदैन भनेर चाहिँ उहाँहरूको चाहिँ जुन आवश्यकता छ त्यो अनुसारले जुन परियोजनाहरू चाहिन्छ ती हामीले पनि एउटा कलेक्सन गरेर एउटा डेटाबेस पनि हामीले बनाएका छौँ र एउटा क्रमबद्ध रूपमा तिनीहरूलाई नै प्राथमिकतामा राखेर सरकारलाई चाहिँ हामीले यो हाल भनेको चाहिँ होइन, यी कुराहरूको चाहिँ आवश्यकता रहेछ भन्ने जानकारी चाहिँ हामीले सरकारका मन्त्रालयहरूमा जानकारी चाहिँ गराएका छौँ।
0: त्यो परोस् भनेर हो कि जानकारी अनुसार उनीहरूले त्यो अनुसारको विवेक प्रयोग गरेर हाल्छन् दिन्छन् भन्ने छ तपाईँलाई विश्वास?
1: हामीलाई त अब आवश्यकता अनुसारले पर्नुपर्छ भन्ने हो होइन। अब अहिले 165 चाहिँ हाम्रो निर्वाचन क्षेत्रहरू छन्, त्यहाँ चाहिँ 165 त निर्वाचित प्रत्यक्ष हुनुभएको छ भने 110 चाहिँ अन्य चाहिँ अब यो समानुपातिक प्रणाली अनुसारले निर्वाचित हुनुभएको छ। अब सबैजनालाई चाहिँ नागरिकहरूले पत्याएर पठाउनु भएको छ, अब उहाँहरूको आवश्यकतालाई त परिपूर्ति गर्नको लागि त परियोजना त हामी नै बढी जानकारी हुन्छौँ नि। जस्तो अहिले कुनै मन्त्रालयको एकजना मन्त्रीज्यूलाई जति चाहिँ अन्य चाहिँ निर्वाचन क्षेत्रको आवश्यकता अनुसारले जानकारी हुन्छ त्योभन्दा बढी त हामीलाई हुन्छ, त्यो अनुसारले हामीले जानकारी गराउने हो। तर हामीले चाहिँ अब यो प्रेसर दिनु भएन, फेरि देशले चाहिँ मैले पहिले पनि भनेको छु हामीले देशले जस्तै अहिले हाम्रो वाचापत्रमा पनि हामीले भन्यौँ नि हाम्रो चाहिँ जीडीपी अब 45 अर्ब अमेरिकन डलरबाट 5-7 वर्षमा 100 अर्ब अमेरिकन डलर पुर्याउँछौँ भनेका छौँ होइन। अब पर क्यापिटा इन्कम आज 1450 अमेरिकन डलरबाट 3000 अमेरिकन डलर पुर्याउँछौँ 5-7 वर्षमा भनेको छौँ। अब त्यो प्राप्तिको लागि त हामीले त परियोजनालाई वर्गीकृत गर्नु पर्यो, कुन कुन परियोजनालाई लगानी गर्ने, कुन कुन सेवा क्षेत्रमा लगानी गर्ने र हाम्रो स्रोत कति हो भन्ने कुरा त फेरि सरकारले हेर्नुपर्ने कुरो हो।
0: यसमा सांसद अरू आगामी वर्षमा पनि आर्थिक वर्षको बेलामा बजेट यो कार्यक्रमको लागि यसरी धाउने क्रम त्यसो भए हट्दैन जस्तो लाग्छ तपाईँले अहिले तत्काल? किनभने सांसद सिंहदरबार हरेक ढोका ढोका चाहर्नुभन्दा त्यो आफै एउटा कुनै प्रक्रियाबाट जाओस् भन्ने अभ्यास सायद तपाईँ त्यसमा अलिक बढी रुचि राख्नुहुन्छ?
1: हो, मैले त पहिलेदेखि भने हाम्रो चाहिँ जुन आर्थिक विकास लक्ष्य छ जस्तै हामी 7% चाहिँ आर्थिक चाहिँ वृद्धिको लक्ष्यलाई त्यसको लागि चाहिने परियोजना र त्यसको लागि चाहिने सेवा क्षेत्रमा पो पहिलो लगानी गर्नु पर्यो त, जनताको आधारभूत आवश्यकता पनि आवश्यक गर्नु पूरा गर्नु पर्यो र हाम्रो आर्थिक विकास लक्ष्य जुन 7% आर्थिक वृद्धि भनेको छ त्यो प्राप्त गर्न हामी कति कुन कुन परियोजना हाम्रो त कति छ त अहिले अभाइलेबल हाम्रो चाहिँ लगानी गर्ने क्षमता त्यो अनुसारले हामीले परियोजनाहरू छनौट गर्नुपर्छ। जस्तो आगामी वर्षको लागि कुन परियोजना कुन सेवा क्षेत्रमा लगानी गर्ने, दोस्रो वर्षमा कति गर्ने, तेस्रो वर्षमा कति गर्ने, चौथो वर्षमा कसरी गर्ने, पाँचौं वर्षमा त्यो गर्ने हो। त्यो लक्ष्य हामीले प्राप्त गर्यौं भनेदेखि त्यसले चाहिँ हाम्रो चाहिने परियोजना र सेवा क्षेत्र पनि बन्छन्, त्यसले गर्दाखेरि रोजगारी पनि सृजना हुन्छ र उत्पादन बढेपछि हाम्रो आर्थिक स्थिति पनि आर्थिक हिसाबले पनि देश चाहिँ उन्नतिर जान्छ। अब होइन भने आवश्यकता छैन तर भोलि भोटकै लागि चाहिँ परियोजनाहरू बनाउनु पर्यो भने होइन, जहाँ चाहिँ तपाईँको चाहिँ दिनको 100 गाडी गुड्दैन त्यहाँ चाहिँ 4 लेनको सड़क बनाउनमा चाहिँ हामीले लगानी गरेर न हाम्रो लगानीको चाहिँ बाल्लामा चाहिँ पानी हाले जस्तो भयो नि हाम्रो लगानी प्रतिफल दिएन, ती त हामीले पहिलाको थाहा छ। त्यही भएर मैले चाहिँ हाम्रो भौतिक पूर्वाधार मन्त्रीज्यूसँग पनि मैले यो विषयमा उहाँसँग पनि मेरो छलफल भयो, मैले के भने भन्दा अहिले पनि हाम्रो मान्यज्यूहरू हाम्रो सांसदज्यूहरू चाहिँ मन्त्रालय मन्त्रालय धाइरहनु भएको छ, म पनि त्यसमा अछुत त छुइनँ, तर यो कुरा चाहिँ हटाउनु पर्छ। यो चाहिँ एउटा चाहिँ वडाध्यक्षज्यूहरू जस्तो चाहिँ यो बजेट माग्न गएको हिसाबले सांसदले सोच्न थाल्यौ भनेदेखि त यो त परिवर्तन हुँदैन।
0: तपाईँले भने जस्तो यो हटाउनको लागि एउटा कुनै ऐन नियम कानून आउँदैमा हट्ने हो कि अथवा कसैको निर्देशनले मात्रै हट्न सक्ने हो कि के छ स्थिति?
1: एउटा चाहिँ सरकारले जो हाम्रो बजेट प्रक्रियामा हुनुहुन्छ, जुन जुन मन्त्रालय निकायहरू हुनुहुन्छ, उहाँले एउटा के प्रत्याभूति दिनु पर्यो भन्दा कसैलाई पक्षपात हुँदैन र हाम्रो चाहिँ सबैलाई सबैको आवश्यकता चाहिँ परिपूर्ति हुने गरेर व्यवस्थापन हुने गरेर हामी हाम्रो स्रोत अनुसारले चाहिँ हामी परियोजनाहरूको चाहिँ बजेट कार्यक्रममा राख्छौँ भने त्यो प्रत्याभूति दिनुभयो भने त मान्छे हिँड्नै नै पर्दैन। तर एउटा कुरा चाहिँ के हो त भन्दा हामी हाम्रो आफ्नो निर्वाचन क्षेत्रमा चाहिँ सबैजनाले आवश्यकताको एउटा परियोजनाको एउटा डेटाबेस एउटा अध्ययन गरेर एउटा प्रतिवेदन चाहिँ तयार गर्नुपर्छ
0: सांसद हरेक सांसदले
1: पर्छ। त्यो प्रतिवेदन चाहिँ राज्यलाई बुझाउने हो, त्यसपछि चाहिँ राज्यले सो विवेक गरेर चाहिँ सरकारले चाहिँ त्यो बजेट तथा कार्यक्रममा ल्याउँदा चाहिँ त्यो एउटा सिस्टम हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
0: अहिलेसम्म जनतालाई किन विश्वास भएन त कि एउटा सांसदले आफ्नो जुन सूची बुझाउँछ त्यो सूची अनुसारको विकास अथवा बजेटमा समान ढंगले त्यसमा कम बेसी आवश्यकताको आधारमा दिन्छ भन्ने विषय, यद्यपि सांसदलाई पनि विश्वास अझै पनि छ कि छैन?
1: हामीलाई त विश्वास छ, फेरि हाम्रो त अब हाम्रो आफ्नै पनि सरकार हुँदाखेरि हामी सम्बन्धित मन्त्रालयका मन्त्रीज्यूहरूसँग बसेर छलफल पनि गर्न सक्छौ होइन। अब पहिला त अब हाम्रो नागरिकहरूले त पहिले पनि देखिराखेको छौ नि होइन, अब जस्तै चितवनमा धेरै बजेट जाने, झापामा धेरै जाने, डडेलधुरामा जाने होइन, अब यस्ता चाहिँ पहिलाका चाहिँ प्र्याक्टिसहरूले गर्दाखेरि अहिले पनि नागरिकहरू चाहिँ सशंकित हुनुहुन्छ क्या, त्यसले गर्दाखेरि एउटा अविश्वासको सिर्जना आएको हो। फेरि त्यो अविश्वास चाहिँ हटाउने भनेको यो भाषणले यो अन्तर्वार्ताले होइन क्या, कामले हो। अब जुन यसपालिको जेठ पन्ध्रमा जुन बजेट कार्यक्रम आउँछ त्यसमा चाहिँ सम्बोधन भयो भनेदेखि अर्को पल्टलाई यो समस्याको हल भइहाल्छ क्या। त्यही भएर मैले मन्त्रीज्यूहरूलाई के भनेको छु भन्दा कोही रिसाउँछ कोही खुसाउँछ होइन, सो विवेकले कसैलाई पनि अन्याय नहुने गरेर न्यायचित ढंगले चाहिँ बजेटहरू राखौं, त्यसले नै चाहिँ एउटा प्रतिफल दिन्छ।
0: अहिले चाहिँ विगतको जस्तो मन्त्री अथवा प्रधानमन्त्रीको जिल्ला निर्वाचन क्षेत्रमा त्यो पूरी बाढी नै लाग्ने, अरूमा खडेरी प्रकारको चाहिँ हुने नहुने
1: त्यो पटकै हुँदै हुँदैन, त्यसमा त सँगै गर्नु पर्दैन।
0: तपाईँको आफ्नो जिल्लामा सड़कको कुरा अलिकति गरौं न, के छ तपाईँले के पाउनुभयो सिन्धुली जिल्लामा सड़क मरमतको कुरा बनाउनु पर्ने कुरा? तपाईँले किन निर्वाचनको बेलामा सबै कुराहरू हेर्न पाउनुभयो, देख्न पाउनुभयो अथवा सुन्न पाउनुभयो, के छ के अझै गर्न बाँकी छ सड़क पूर्वाधारको क्षेत्रमा?
1: अब हेर्नुहोस्, अहिले सिन्धुली जिल्ला भनेको सबभन्दा धेरै सड़क सञ्जाल भएको जिल्ला मध्ये पर्छ होइन। अब बीपी राजमार्ग त्यहीँबाट गुड्छ, मदन भण्डारी त्यहीँबाट गुड्छ, मध्य पहाड़ी राजमार्ग त्यहीबाट गुड्छ होइन, यति धेरै चाहिँ तपाईँको राजमार्गै त्यही जिल्लाबाट गुडिरहेको छ। त्यही पनि त्यो जिल्लामा चाहिँ अधिकांश नागरिकको माग भनेको चाहिँ सड़क नै छ। त्यही भएर मैले के भन्ने गरेको छु भन्दा सिन्धुली क्षेत्र नम्बर दुईको चाहिँ सड़कको माग मात्र पूरा गर्ने हो भने देशको 10 वर्षको बजेट लगाएर सिन्धुली क्षेत्र नम्बर दुईमै खन्यायो भने नागरिकको माग अनुसारले हामी सड़क पिच गर्न सक्ने अवस्था चाहिँ छैन। त्यो अवस्था छ भनेपछि 165 वटै निर्वाचन क्षेत्रमा चाहिँ जति पनि सड़कको माग छ त्यो पूरा गर्न त नेपालको त 100 वर्षको बजेटले पनि पुग्नेवाला छैन। फेरि अहिले नागरिकमा चाहिँ कस्तो सोच भएको छ भन्दाखेरि जे कुरामा पनि लगेर सड़कमा जोड़िदिने। म तपाईँलाई उदाहरण दिन्छु, भर्खरै म 3 दिन जति भयो मेरो निर्वाचन क्षेत्रबाट